0: कानून
1: अधिकारी सदस्य
0: बजर प्रिंस
1: अधिकारी सदस्य
0: धारा फिटिंग
1: अधिकारी सदस्य
0: टाइल मार्बल
1: अधिकारी सदस्य
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौन त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97-41-031-429
10: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 010-523-63 मोबाइल नम्बर 98-41-26-33-83
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनसारी पसल जानै पर्छ है
13: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनसारी पसल भेटिएको
2: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको भ्यादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
13: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
14: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर अनि तपाईँ
15: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार
2: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60
16: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: वे सुन न गर्लफ्रेन्ड लाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरु कहाँ पाउँछ होला है
1: त्रिमूर्ति छ नि छैन
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
1: त्रिमूर्ति छ नि छैन
0: या आफूलाई समस्या परिरहेको छ ऊ मजाक गरेर बस्छ भने भन्नु छिरो
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
2: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजू कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98140063130 र 98131807

गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: रेडियो धादिङ 106 मेगाहर्ज।
1: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बढाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।

0: California. Extreme energy drink.
1: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: भर्ना खुल्यो।
3: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसई, एसएलसी, टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
2: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48।
3: अध्ययन अवधि 3 वर्ष। 3 वर्षको जम्मा शुल्क ₹48,000 तीन किस्तामा तिर्न सकिने। न्यूनतम योग्यता एसई, एसएलसी मा न्यूनतम 1.6 जीपीए हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो, एसएलसी वा प्राविधिक एसएलसी, प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति, जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति, एसई परीक्षाको प्रवेश पत्र, पुनः शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र, पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 फारम शुल्क ₹1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757, इन्जिनियर अजय कुमार यादव 98161-10-66, नवीन काफले सूचना अधिकारी 98549-50-39, रश्मिला दंगाल अधिकारी 98549-56-90-34, सन्तोष नगरकोटी 98511-20-798, नीलकण्ठ बहु प्राविधिक शिक्षालय धादिङ।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-9100, 01-4985-9100।

0: 4985911 तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
1: उता हेर त भान्जा,
2: हेरिआछु त मामा।
1: के देखेउ त भान्जा?
2: प्रतीक कम्प्युटर सेन्टर। यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ? मामा
1: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन। धादिङबासी बिग बजारको प्रतीक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
3: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङबेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
4: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0102509977, 97510 97778।

0: California Extreme Energy Drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँथे भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105236360, मोबाइल नम्बर 9841226383।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
4: हा, तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउन त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841171970 र 9860226।

0: सस्ता।
1: रिलायंस फाइनेंस लिमिटेड, वित्तीय सेवा को अर्को परिभाषा।
2: ए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
3: त्रिमूर्ति छ नि छैन?
2: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
3: त्रिमूर्ति छ नि छैन?
2: या आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिरो।
3: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
4: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
5: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807।
6: रेडियो धादिङ 106 मेगाहर्ज।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: Liponia.
1: Extreme energy drink.
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज
3: रेडियो धादिङ 106 मेगाहर्ज

0: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
0: फोन नम्बर 0105263, मोबाइल नम्बर 9841226383।
2: होइन है बुढा, सागर पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
3: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
3: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
4: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर। अनि तपाईँ?
5: हजुर, हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
2: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
3: ए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको। ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
6: त्रिमूर्ति छ नि छैन?
3: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
6: त्रिमूर्ति छ नि छैन?
3: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
6: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैङ रे, ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
0: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्ड का मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
7: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: एनिमल रिलायंस लाइफ इंश्योरेंस खुले राजीव।
1: होइन ये बाबु अस्ति सम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
3: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48,
4: अध्ययन अवधि 3 वर्ष, 3 वर्षको जम्मा शुल्क रु 48,000 तीन किस्तामा तिर्न सकिने, न्यूनतम योग्यता एसईई एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो, एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति, जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति, एसई परीक्षाको प्रवेश पत्र, पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र, पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क रु 1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757, इन्जिनियर अजय कुमार यादव 98161910-66, नवीन काफले सूचना अधिकारी 98549-50349, रश्मिला दंगाल अधिकारी 98549-56934, सन्तोष नगरकोटी 98511-20798, नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ। धादिङवासीको लागि खुसीको खबर, टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार माछापुस्रे ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म। तपाईँसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टिभीएस सँग साट्नुहोस्। आकर्षक फाइनेन्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निशुल्क टेस्ट ड्राइभ पनि, आउनुहोस् साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल, मोबाइल नम्बर 98846-56288, विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1 गजरी बजार धादिङ। टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला, अवसर नछुटाउनुहोस्, मेला अवधिमा गजरी पुग्नुहोस्। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1 गजरी बजार धादिङ, सम्पर्क मोबाइल नम्बर 98846-56288।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
5: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
5: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदै छ नि।
6: ह हजुर
7: हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
8: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङबेसी बीच बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानो ठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
1: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क रु 48,000 3 किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसईई एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिका लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको 1 प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क रु 1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757 इन्जिनियर अजय कुमार यादव 98161910-66 नवीन काफले सूचना अधिकारी 98549-50039 रश्मिला दंगाल अधिकारी 98549-56903 सन्तोष नगरकोटी 98511-20798 नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ। धादिङवासीको लागि खुसीको खबर, टीवीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार माछापुस्रे ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म। तपाईँसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टीवीएससँग साट्नुहोस्। आकर्षक फाइनेन्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निशुल्क टेस्ट ड्राइभ पनि। आउनुहोस् साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल, मोबाइल नम्बर 98846-56288। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। टीवीएस बाइक एक्सचेन्ज तथा

0: 98 48 56 88।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सैनिटरी सामान
1: अधिकारी सप्लायर्स
0: बजर पेंट
1: अधिकारी सप्लायर्स
0: धारा फिटिंग
1: अधिकारी सप्लायर्स
0: टाइल मार्बल
1: अधिकारी सप्लायर्स
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो लौन त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97-41-031-429
10: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्री कृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 010-521-4068 मोबाइल नम्बर 98-41-26-33
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनसारी पसल जानै पर्छ है
13: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनसारी पसल भेटिएको
2: ह्या तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलान स्ट्रिट अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
13: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
14: हामी त लाग्यौँ श्री अकला देवी सुनसारी पसलतिर अनि तपाईँ
15: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
4: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60
16: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: वै सुन्न गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
1: त्रिमूर्ति छँदै छ नि
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
1: त्रिमूर्ति छँदै छ नि
0: या आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
2: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
3: त्रिमूर्ति मोबाइल हाउस धादिङबेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183007

त्यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: रेडियो धादिङ 106 मेगाहर्ज।
1: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बढाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौं, सचेत बनाऊ।

0: Sonia.
1: Extreme energy drink.
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: भर्ना खुल्यो।
4: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसई, एसएलसी, टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
3: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48।
4: अध्ययन अवधि 3 वर्ष। 3 वर्षको जम्मा शुल्क रु 48,000 तीन किस्तामा तिर्न सकिने। न्यूनतम योग्यता एसई, एसएलसी मा न्यूनतम 1.6 जीपीए हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो, एसएलसी वा प्राविधिक एसएलसी, प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति, जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति, एसई परीक्षाको प्रवेश पत्र, पुनः शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र, पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क रु 1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757, इन्जिनियर अजय कुमार यादव 98161-10-66, नवीन काफले सूचना अधिकारी 98490-50-39, रश्मिला दंगाल अधिकारी 98549-56-90-34, सन्तोष नगरकोटी 98511-20-97, नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ

0: डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100-बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
4: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
3: उता हेर त भान्जा,
4: हेरिरहेको छु त मामा।
3: के देखौ त भान्जा?
4: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
3: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
5: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
6: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0-10-52-0-97, 97-5-10-97-778।

0: me a extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङबेसी पुछार बजार।
1: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841 71 79 70 र 9860 22 26 7।

0: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
1: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
2: त्रिमूर्ति छ नि छैन?
1: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
2: त्रिमूर्ति छ नि छैन?
1: या आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
2: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
3: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
4: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807।
5: रेडियो धादिङ 106 मेगाहर्ज।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: Patagonia.
1: Extreme energy drink.
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज
2: रेडियो धादिङ 106 मेगाहर्ज

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाटाहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुसार बजार, पशुपति मार्ग, धादिङ स्थित धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 01052363, मोबाइल नम्बर 98146।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चिज जाप पाए त्यही बनाउने कुरा पनि भएन। खै र, भरपर्दो सुनचारी पसल भेटिएको
4: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98141779070 र 98602260।
5: सुन्न, गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
8: त्रिमूर्ति छँदै छैन।
5: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
8: त्रिमूर्ति छँदै छैन।
5: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
8: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
4: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्ड का मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
9: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98140063130 र 98131803007।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: हानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: होइन ये बाबु अस्ति सम्म त यो पसल सुनसान देखिन्थ्यो हिजो आज त राम्रो चलेको देखिन्छ नि किन अवस्था काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
2: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ अध्ययन हुने कार्यक्रम
3: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
4: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क रु 48,000 3 किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसई एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म फारम शुल्क रु 1,000 नोट अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757 इन्जिनियर अजय कुमार यादव 98161910-66 नवीन काफले सूचना अधिकारी 98490-5039 रश्मिला दंगाल अधिकारी 98549-5634 सन्तोष नगरकोटी 98511-20798 नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ धादिङवासीको लागि खुसीको खबर टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार माछा पुस्रे ब्याङ्कको अगाडि महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म तपाईँसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ अब सजिलै टिभीएससँग साट्नुहोस् आकर्षक फाइनेन्सको सुविधा नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट मन परेको बाइकको निशुल्क टेस्ट ड्राइभ पनि आउनुहोस् साथमा नागरिकता र लाइसेन्स लिएर थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल मोबाइल नम्बर 98446-5620-88 विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप गजरी गाउँपालिका 1 गजरी बजार धादिङ टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला अवसर नछुटाउनुहोस् मेला अवधिमा गजरी पुग्नुहोस् विष्णुराल मोटरसाइकल एन्ड अटो वर्कसप गजरी गाउँपालिका 1 गजरी बजार धादिङ सम्पर्क मोबाइल नम्बर 98486-5620-88
3: घरमा चारजना छन् चारजनाको चारै समस्या कसलाई कहाँ लिएर जानु
5: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै
3: के हुनु बाबु दाईको दाँत जचाउनु पर्नेछ नानीको दाँत मिलाउनु पर्नेछ बाबुको दाँत निकाल्नु पर्ने अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने कसलाई कहाँ लिएर जाने होला
5: ल किन चिन्ता लिनु अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मैले नि आज भर्खरै दाँत मिलाएर आएको सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि
6: हजुर हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने दाँत सफा र पोलिस गर्ने दाँतको जरादेखि उपचार आरसीटी गर्ने दाँत कलरको सिमेन्ट भर्ने नकली स्थायी र अस्थायी दाँत राखिने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ
7: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य नीलकण्ठ नगरपालिका तीन धादिङ बेसी बीच बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: भर्ना खुल्यो।
1: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
1: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क रु 48,000 3 किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसई एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिका लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पुनः शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म फारम शुल्क रु 1,000 नोट अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757 इन्जिनियर अजय कुमार यादव 98161-91106 नवीन काफले सूचना अधिकारी 98549-50039 रश्मिला दंगाल अधिकारी 98549-56904 सन्तोष नगरकोटी 98511-20798 नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ। धादिङवासीको लागि खुसीको खबर टीवीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार माछा पुस्रे ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म तपाईँसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ अब सजिलै टीवीएससँग साट्नुहोस्। आकर्षक फाइनेन्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निशुल्क टेस्ट ड्राइभ पनि। आउनुहोस् साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल मोबाइल नम्बर 98846-56288 विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप गजरी गाउँपालिका 1 गजरी बजार धादिङ। टीवीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला अवसर नछुटाउनुहोस्। मेला अवधिमा गजरी पुग्नुहोस् विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप गजरी गाउँपालिका 1 गजरी बजार धादिङ सम्पर्क मोबाइल नम्बर 98846-56288।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: टेरिटरी सामान
1: अधिकारी सरप्लस
0: बजट फ्रेंड्स
1: अधिकारी सरप्लस
0: धारा फिटिंग
1: अधिकारी सरप्लस
0: टाइल मार्बल
1: अधिकारी सरप्लस
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौन त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-738 मोबाइल नम्बर 98-40-39-46-56
5: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बिस्मिक पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97-41-031-429
10: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक नै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
13: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 010-533-63 मोबाइल नम्बर 98-41-26-33-83
2: होइन बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
14: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: हा तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ मिसिमा रहेको सलाम स्ट्रिङ अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
14: ए अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
15: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँ
16: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
2: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60
17: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छैन,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छँदै छैन,
0: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ श्रीमूर्ति मोबाइल हाउस पो भनेको त। लैड ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई श्रीमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङबेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98140063130 र 98131807।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: रेडियो धादिङ 106 मेगाहर्ज।
1: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौं, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौ र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।

0: California.
1: Extreme energy drink.
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा साथै ल्याब, एक्सरे, अल्ट्रासाउण्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: भर्ना खुल्यो।
4: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धारिङमा शैक्षिक सत्र 2083-84 लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसई, एसएलसी, टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
3: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48,
4: अध्ययन अवधि 3 वर्ष, 3 वर्षको जम्मा शुल्क ₹48,000 3 किस्तामा तिर्न सकिने, न्यूनतम योग्यता एसई एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ, नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो, एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति, जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति, एसई परीक्षाको प्रवेश पत्र, पुनः शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र, पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म, फारम शुल्क ₹1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757, इन्जिनियर अजय कुमार यादव 98161-91106, नवीन काफले सूचना अधिकारी 98549-50039, रश्मिला दंगाल अधिकारी 98549-56934, सन्तोष नगरकोटी 98511-20798, नीलकण्ठ बहु प्राविधिक शिक्षालय धादिङ।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
4: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
3: उता हेर त भान्जा,
4: हेरिरहेको छु त मामा।
3: के देखेऊ त भान्जा?
4: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
3: भान्जा, त्यसैले निधार यता ल्याऊ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
5: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
6: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0-10-52-0-97, 97-5-10-97-778।

0: California Extreme Energy Drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: रेडियोधारी 107 मेगाहर्ज का साथ ही इंटरनेट अनलाइन को www.redhaari.org मार्फत संसार भर के साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म वेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। धादिङमा भरुवा बन्दुक सहित दुईजना पक्राउ, थप अनुसन्धान हुँदै। प्लास्टिक एनिमिया बाट पीड़ित शरण गुरूङको उपचारको लागि जापानमा बस्ने नेपालीहरूबाट सहयोग, शेयर बजार आज पनि घट्यो। र निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि 1200 जना भन्दा धेरैको उपचार, छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत। अब पूरा खबर। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 11 गोला भन्ज्याङ स्थित बिरुवा डाँडा सामुदायिक वन क्षेत्रबाट दुई नाल अवैध भरुवा बन्दुक सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उक्त क्षेत्रमा केही व्यक्तिले अवैध हात हतियार लुकाई छिपाई राख्ने तथा बेला बेलामा जंगली जनावरको अवैध शिकार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले हिजो सोमबार साँझ निगरानी तथा खानतलासी गर्ने क्रममा नीलकण्ठ नगरपालिका 11 गोला भन्ज्याङ निवासी 33 वर्षीय श्याम बहादुर साकियाले बारूद भरेर फायरको लागि तयारी अवस्थामा लुकाई राखेको एक थान अवैध भरुवा बन्दुक बरामद गरेको थियो। त्यस्तै गरी नीलकण्ठ नगरपालिका 9 पाल्पा भन्ज्याङ निवासी 32 वर्षीय सन्त बहादुर गुरूङले आफ्नो घरबाट ल्याई सामुदायिक वन नजिकैको झाडीमा लुकाई राखेको अर्को एक थान अवैध बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएका दुई नाल अवैध भरुवा बन्दुक सहित दुईजना स्थानीय रोहोभरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरू विरूद्ध हात हतियार तथा खर खजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढ़ाइएको छ। जिल्ला अदालत धादिङबाट दुवै अभियुक्तलाई 9 दिनको म्याद थप अनुमति प्राप्त भई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीले घटनास्थलबाट दुई नाल अवैध भरुवा बन्दुक बरामद गरेको जनाएको छ। प्लास्टिक एनिमिया जस्तो गम्भीर रोगबाट पीड़ित नीलकण्ठ नगरपालिका वडा नम्बर 9 काफलपानी गुरूङ गाउँ निवासी 24 वर्षीय शरण गुरूङको उपचारको लागि जापानमा बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन्। नीलकण्ठ नगरपालिका वडा नम्बर 9 काफलपानी घर भई अध्ययनको सिलसिलामा जापानमा बस्ने आउनुभएका भीमबहादुर गुरूङको पहलमा 38,500 आर्थिक संकलन गरिएको हो। संकलित 38,500 रूपियाँ बिरामी शरण गुरूङको खातामा जम्मा गरिएको भीमबहादुर गुरूङले बताउनुभयो। सहयोग गर्नेहरूमा सानबाबु राणा मगर, विमल मोक्तान, विमला गुरूङ, पूजा लामा दोङ, दीपा थापा मगर, सुब्रता राई, युवराज अधिकारी, सुनिल तामाङ, रूपराज तामाङ, सोनी मैनाली, सुजन भूषाल रहनु भएको छ। यस्तै ज्ञानोपन, रोशन बोहरा, सुजल योगी, अनित केसी, यमुना मैनालीले आर्थिक सहयोग गर्नुभएको हो। उपचारको लागि आर्थिक अभाव झेलिरहेका शरण गुरूङलाई सहयोग पुग्ने विश्वासका साथ विभिन्न व्यक्तिहरूले स्वैच्छिक रूपमा रकम सहयोग गरेको उहाँले बताउनुभयो। हाल शरण गुरूङको उपचार जारी रहेको परिवारले जनाएको छ। उपचारको लागि 40-50 लाखसम्म लाग्ने भएकाले देश तथा विदेशमा रहेका सहयोगी मन भएका व्यक्ति तथा सब संस्थाहरूलाई सहयोगको लागि परिवारले अनुरोध गरेको छ। शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 6.31 अंकले घटेर 2,705.45 बिन्दुमा झरेको छ। आज म्यूचुअल फण्ड र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज 177 कम्पनीका शेयर घटेकोमा 80 बढ़ेका छन्। यस्तै 15 कम्पनीका शेयर भने घरबाट भएका छैनन्। आज सयपत्री हाइड्रो पावरको शेयर झण्डै 5% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र अपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेका छन्। आज नेक्स्टसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4,41 करोड़को कारोबार भएकोमा आज 355 कम्पनीका 1,07,00,000 किता शेयर 4,04,00,000 रूपियाँमा किनबेच भएको छ।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
4: किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर,
1: तपाईं पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलेै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईंको व्यापार मात्र होइन तपाईंको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गएको वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सैया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल संचालनमा ल्याएसँगै विपन्न वर्ग लाभान्वित भएका हुन्। पोर्टलमा अद्यावधि गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल 23,456 सय उपलब्ध छन्। यो संख्याको 10% अर्थात 2,356 सय पूर्णत निशुल्क उपलब्ध छन्। उपलब्ध कुल निशुल्क सय मध्ये अहिले 354 सयमा बिरामी छन्। यसरी तत्काल 2,200 सय निशुल्क उपलब्ध छन्। पोर्टलमा देशभर तत्काल उपलब्ध सय संख्या त्यसको 10% हुन आउने निशुल्क सय अहिले प्रयोग भइरहेको निशुल्क सय र बाँकी रहेको निशुल्क सय संख्याको अध्यावधिक जानकारी हुन्छ। मन्त्रालयले पोर्टल मार्फत अस्पतालहरूमा उपलब्ध हुने अन्य सेवाहरूको अध्यावधिक जानकारी समेत उपलब्ध गराउने तयारी गरेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधान र कानूनले विपन्न वर्गका लागि दिएको सुविधा ती वर्गले पाउने अवस्था सुनिश्चित गर्न निशुल्क पोर्टल कार्यान्वयनमा ल्याइएको बताउनुभयो। नेपालको संविधानको धारा 35 प्रत्येक नागरिकलाई राज्य आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने व्यवस्था छ। साथै सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड 2077 को दफा 70 घरमा अस्पतालमा उपचारका लागि आउने विपन्न असहाय व्यवहारिसे बिरामीका लागि कुल सयको 10% सय छुट्टै निशुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ भन्ने व्यवस्था छ। त्यसको कार्यान्वयनका लागि अस्पतालहरूमा निशुल्क उपचार सेवा प्रभावकारी पहुँच योग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालीको विकास गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यो निर्णय गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगत देखिएको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 दफा 54 ख थपिएसँगै आयोगले आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानूनी बाटो खोलेको थियो। यसअघि विधायन ऐन 2081 को दफा 35 का कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वत अमान्य हुँदा कानूनी रिक्तता भएको थियो। यो समस्या समाधानको लागि असार 1 गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति स्नातकोत्तर तह डीएम एमसीएस समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ। यस कार्यविधिले आयोगको तर्फबाट चिकित्सा शास्त्र अध्ययन गराउने शिक्षण संस्थालाई सबै तहमा स्नातकोत्तर तह डीएम एमसीएस समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गर्ने बाटो खुलेको छ। पछिल्ला केही दिन यता पश्चिम तराई क्षेत्रमा अत्याधिक गर्मी बढ़दै जाँदा जनजीवन प्रभावित बनेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम बढ़ेसँगै दैनिक गतिविधि स्वास्थ्य सेवा व्यापार व्यवसाय तथा कृषि क्षेत्र समेत प्रभावित हुन थालेका छन्। बाँके बर्दिया दाङ कैलाली कञ्चनपुर लगायतका जिल्लामा दिउँसोको समयमा सड़क तथा बजार क्षेत्र सुनसान देखिन थालेका छन्। चर्को घाम र तातो हावाका कारण मानिसहरू अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन सक्ने अवस्था छैन। स्थानीय बासिन्दाले बिहान र बेलुकाको समयमा मात्र किनमेल तथा अन्य कामकाज गर्ने गरेका छन्। मौसमविदहरूका अनुसार पश्चिमी तराईमा वर्षा नहुँदा तापक्रम लगातार बढ़िरहेको छ। नेपालगंज धनगढ़ी टीकापुर महेन्द्रनगर तथा घोराई आसपासका क्षेत्रमा दिनभरि तातो हावा चल्ने क्रम बढ़ेको स्थानीयवासीले बताएका छन्। यस्तै मध्य प्रदेशका पर्सा बारा रौतहट सर्लाही महोत्तरी धनुषा र सिराहा जिल्लामा पनि गर्मीको प्रभाव बढेको छ। जनकपुर वीरगंज र गौल क्षेत्रमा समेत दिउँसोको तापक्रम उच्च रहँदा सर्वसाधारणले कठिनाई भोगिरहेका छन्। अत्याधिक गर्मीकै कारण अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ़न थालेको छ। स्वास्थ्य कर्मीहरूको अनुसार गर्मीकै कारण चक्कर लाग्ने, टाउको दुख्ने, शरीरमा पानीको कमी, थकान, उच्च रक्तचाप, झाडा पखेला तथा हिट स्ट्रोक जस्ता समस्या लिएर बिरामीहरू उपचारका लागि पुगिरहेका छन्। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घ रोगीहरू धेरै जोखिममा रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। भारतले टेलिग्राम एपलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ। परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक हुने चिन्ताका कारण भारतले यही जुन 22 सम्म टेलिग्रामलाई प्रतिबन्ध लगाएको समाचार संस्था एएफपीले जनाएको छ। गएको महिना प्रश्नपत्र सार्वजनिक भएपछि राष्ट्रव्यापी मेडिकल प्रवेश परीक्षा एनईईटी रद्द भएको थियो। यो परीक्षा अब जून 21 हुने तयार भएको छ। यस घटनाले देशभर आक्रोश फैलाएको छ र शिक्षा मन्त्रीको राजीनामा माग गर्दै विद्यार्थीहरूको विरोध प्रदर्शन समेत चर्किएको छ। यस घटनाले देशको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। एनईईटी भारतको सबैभन्दा प्रतिस्पर्धात्मक प्रवेश परीक्षा मध्ये एक हो। यो परीक्षामा 20 लाख भन्दा धेरै विद्यार्थी चिकित्सा अध्ययनका लागि प्रतिस्पर्धा गर्दछन्। भारतमा परीक्षा तयारी ठूलो उद्योगका रूपमा विकसित भएको छ र लाखौं विद्यार्थी राम्रो नतिजाका लागि वर्षौंसम्म कोचिङ सेन्टरमा अध्ययन गर्छन्। तीव्र प्रतिस्पर्धा र सीमित अवसरका कारण धेरै विद्यार्थीमाथि ठूलो मानसिक तथा आर्थिक दबाव पर्ने गरेको छ। यसै दबाव र असमान अवसरका कारण परीक्षा प्रणालीसँग सम्बन्धित असन्तोष समय समयमा देखिँदै आएको छ। जापानको केन्द्रीय ब्याङ्कले आफ्नो बेन्चमार्क ब्याजदर 31 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको छ। विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिपछि ब्याङ्क अफ जापान बीओजेले नीतिगत ब्याजदर 0.75% बढ़ाएर 1% पुर्याएको बीबीसीले जनाएको छ। यो वृद्धि सन् 1995 यताकै धेरै हो। इरानसँगको अमेरिका इजरायल युद्धले जीवनयापनको लागत बढ़ाएपछि यस वर्ष अन्य देशको केन्द्रीय ब्याङ्कहरूले पनि ब्याजदर बढ़ाएका छन्। जापानले सन् 1990 दशकमा शेयर बजार र घर जग्गाको मूल्यमा आएको ठूलो गिरावट तथा आर्थिक मन्दीको सामना गर्न ब्याजदरमा व्यापक कटौती गरेको थियो। त्यसैता विगत 2 दशकदेखि जापानको बजार मूल्य घटिरहँदा र आर्थिक वृद्धि दर ठप्प जस्तै भन्दा ब्याजदर शून्यको नजिक रहँदै आएको थियो। तर ब्याङ्क अफ जापानले 17 वर्षपछि पहिलो पटक सन् 2024 मार्चमा ब्याजदर बढ़ाएको थियो। त्यसैता ब्याङ्कले ब्याजदर बढ़ाउँदै आएको छ। जापानका अर्थशास्त्री जेसपर कोलले 2 दशक लामो मन्दीपछि देश अहिले मूल्य वृद्धिको चक्रमा प्रवेश गरेको बताउनु भएको छ। जापान मध्य पूर्वको तेल र ग्यासमा अत्याधिक निर्भर रहँदै आएको छ। अहिले जापानमा इन्धनको मूल्य बढ्दा बजार भाउ महँगिएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक।

स्कूलको संस्कृत पोर्टल शुरू गरेपछि 1200 जना भन्दा धेरैको उपचार छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत। यसका साथै अहिलेलाई खबर यति नै, बेलुकी 8:30 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: रेडियो धादिङ समय संकेत
3: अहिले साँझको 7 बज्यो
4: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: होइन ये बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसई, एसएलसी, टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
3: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48,
4: अध्ययन अवधि 3 वर्ष, 3 वर्षको जम्मा शुल्क ₹48,000 3 किस्तामा तिर्न सकिने, न्यूनतम योग्यता एसई एसएलसी मा न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको 1 प्रति फोटो, एसएलसी वा प्राविधिक एसएलसी, प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति, जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति, एसई परीक्षाको प्रवेश पत्र, पुनः शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र, पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क ₹1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757, इन्जिनियर अजय कुमार यादव 98161910-66, नवीन काफले सूचना अधिकारी 98549-50039, रश्मिला दंगाल अधिकारी 98549-56934, सन्तोष नगरकोटी 98511-20798, नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ। धादिङवासीको लागि खुसीको खबर, टीवीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार माछा पुस्रे ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म। तपाईसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टीवीएस सँग साट्नुहोस्। आकर्षक फाइनेन्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निशुल्क टेस्ट ड्राइभ पनि, आउनुहोस् साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल, मोबाइल नम्बर 98846-56288, विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1 गजरी बजार धादिङ। टीवीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला, अवसर नछुटाउनुहोस्, मेला अवधिमा गजरी पुग्नुहोस्। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1 गजरी बजार धादिङ, सम्पर्क मोबाइल नम्बर 98846-56288।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन झन् कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक नै भटभटाउँदै हुनुहुन्छ त।
0: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको, श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुसार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0985336, मोबाइल नम्बर 9841226383।
4: होइन बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भर पर्दो सुनचारी पसल भेटिएको।
4: हे तपाईँ पनि के चिन्ता लिइरहनु भएको, धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी, पुच्छार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222260।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यहाँहरु सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106.6 MHz।
1: रेडियो सियालको फेसबुक पेज र युट्युब सियालन च्यानलबाट पनि सुन्न सकिन्छ। ई पासपोर्ट घोटाला प्रकरणमा राहदानी विभागका महानिर्देशक अरियाल पक्राउ नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रकरण सुनवाई हेर्दा हेर्दैमा भोलि पुनः बहस हुने। पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक संजीव गौतम पूर्वपक्षका लागि जेल चलान।
2: विभागको महानिर्देशक पृथ्वीराज अरियाल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ हिजोको मितिदेखि 4 दिन म्याद थप भएको छ।
1: सरकारी भवनमा रहेका ट्रेड युनियन कार्यालय 7 दिनभित्र हटाउन निर्देशन। म्यान पावर कम्पनीसँग विदेश पठाइएका कामदारको विवरण माग। मनसून भित्रिन अझै केही दिन लाग्ने।
3: मनसून नेपालमा भित्रिने औसत मिति जुन 13 हो, तर यो वर्ष विभिन्न कारणहरू जस्तै प्रशान्त महासागरमा विकसित एल्निनोको अवस्थाका कारण पनि।
1: चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि 2083 स्वीकृत। निशुल्क छात्रवृत्तिका लागि शिक्षण संस्थालाई अनुदानको वितरणको बाटो खुल्यो। निशुल्क स्वास्थ्य पोर्टल सेवा प्रभावकारी बन्दै सेवा लिनेको संख्या 1200 नाग्यो।
4: कुन अस्पतालमा आफू त्यो विपन्न असहाय व्यवहारिसी वर्गमा परेकोमा सेवा पाइन्छ अथवा कहाँ त्यो संसारको 10% हाम्रो लागि छुट्याएर राखेको सेवा खाली छ भन्ने जानकारी पनि हुने।
1: र फ्रान्समा जारी G7 बैठकमा अमेरिका र इरान बीचको शान्ति सम्झौतामाथि विश्व नेताहरूको चासो। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्ने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: संघीय संसदमा बजेट माथिको छलफल चलिरहेका बेला प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूको अनुपस्थिति लोकतान्त्रिक उत्तरदायित्वप्रति गम्भीर प्रश्न हो। जनताका प्रतिनिधिले उठाएका जिज्ञासा र सुझाव सुन्न सरकार स्वयं उपस्थित हुनु संसदीय मर्यादाको आधारभूत दायित्व हो। नयाँ राजनैतिक संस्कृतिको वाचा गरेका दलका नेतृत्वबाट समेत पुरानै प्रवृत्तिको निरन्तरता देखिनु निराशाजनक छ। यसले संसदप्रतिको सम्मान कमजोर बनाउने मात्रै होइन, प्रतिपक्षलाई सरकारको जवाफ जवाफदेहितामाथि प्रश्न उठाउने अवसर पनि दिन्छ। सरकार र मन्त्रीहरू संसदप्रति थप जिम्मेवार र उत्तरदायी बन्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
6: विद्युतीय राहदानी ई पासपोर्ट छपाईमा अनियमितता, करछली तथा भ्रष्टाचार जन्य गतिविधिमा संलग्न रहेको आशंकामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्याललाई आज विभागबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको हो। विशेष अदालतले महानिर्देशक अर्याल र विभागका निर्देशक सुनिल कुमार केसीलाई 4 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। फ्रान्सेली कम्पनी सिंगापुरको एजेन्ट र नेपालको सब कन्ट्राक्टर बीचको शंकास्पद नेक्सको बारेमा समाचार प्रकाशित भएपछि दबावमा परेको अख्तियारले यही विषयमा थप अनुसन्धानका लागि महानिर्देशक अर्याललाई पक्राउ गरेको हो। ई पासपोर्ट ठेकामा स्वाभाविक रूपमा 12.25% कमिशन दिएको, ठेक्का प्रक्रियामा सेटिङ गरिएको तथा कानूनी प्रक्रिया उल्लंघन गरेर कम्पनीलाई ठेक्का दिलाइएको आरोप समेत अनुसन्धानको केन्द्रमा छ। यसैबीच पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको कथित भ्रष्टाचार तथा अनियमितता प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक संजीव गौतमलाई विशेष अदालतले पूर्वक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरूको इजलासले आज उक्त आदेश जारी गरेको हो। अख्तियारले गौतममाथि विमानस्थल निर्माणका क्रममा करिब 8.95 करोड़ रूपियाँ भन्दा बढ़ी सरकारी रकम हिनामिना गरी प्राधिकरणलाई आर्थिक हानि पुर्याएको आरोप लगाएको सीआईएनसँग कुरा गर्दै विशेष अदालतका सूचना पार्वती हितानले बताउनुभयो।
2: राजधानी विभागको राजधानी छपाईमा अनियमितता गरेको भन्ने कसुरमा त्यहाँको विभागको महानिर्देशक पृथ्वीराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ पक्राउ गर्नुभएको रहेछ। आज म्याथ थपको लागि आउनुभएको थियो, त्यसमा चाहिँ 4 दिन म्याथ थप भएको छ। हिजोको मितिदेखि 4 दिन म्याथ थप भएको छ एउटा, होइन? अनि अर्को चाहिँ पोखरा नेपाल नागरिक उड्डयन प्राधिकरणको तत्कालीन महानिर्देशक संजीव गौतमलाई चाहिँ थुनचेक आदेशमा चाहिँ थुनामा पठाउने आदेश भएको छ एउटा।
6: अदालतको आदेशसँगै गौतम अब मुद्दाको अन्तिम फैसला नआउँदासम्म थुनामै रहनेछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै सम्बन्धित यो मुद्दा पछिल्लो समय चर्चित भ्रष्टाचार प्रकरण मध्ये एक मानिएको छ। नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी जिल्ला अदालत काठमाण्डुमा सुनवाई भइरहेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। पाँच दिनदेखि सुनवाई भइरहेको यो मुद्दा हेर्दा हेर्दैमा भोलिका लागि पेशी तोकिएको हो। गत जेठ 27 गतेदेखि यो मुद्दा न्यायाधीश तेज बहादुर खड्काको इजलासमा सुनवाई भइरहेको छ। न्यायाधीश खड्काले

0: तेह्र अर्थात जेठको 30 नेपाल प्रवेश गर्ने मनसून प्रणाली हालसम्म अनुकूल वातावरण नबनेकाले केही दिन ढिला हुन सक्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विनु महर्जनका अनुसार बंगालको खाड़ी तथा आसपासका क्षेत्रमा मनसूनी प्रणाली अपेक्षित रूपमा सक्रिय हुन नसक्दा नेपालमा मनसून भित्रिने प्रक्रिया प्रभावित भएको हो। हाल देशका विभिन्न स्थानमा स्थानीय र पश्चिमी वायुको प्रभावले हल्का तथा मध्यम वर्षा भए पनि त्यसलाई मनसूनी वर्षा मान्न नसकिने उहाँले सीआईएनसँग बताउनुभयो।
1: आजको रातिको मौसमको कुरा गर्नुपर्दाखेरि देशका हिमालय पहाड़ी भूभाग साथै मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्ने तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा नै रहनेछ। रातिको हकमा कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपात हुने सम्भावना रहेको छ। कोशी प्रदेशका तराईका थोरै स्थानहरू र मध्य प्रदेशका एक दुई स्थान मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। अब यो मनसूनको कुरा गर्नुपर्दाखेरि चाहिँ मनसून नेपालमा बिग्रिने औसत मिति जुन 13 हो, तर यो वर्ष विभिन्न कारणहरू जस्तै यो प्रशान्त महासागरमा विकसित एल्निनोको अवस्थाका कारण पनि यो मनसुन चाहिँ नेपालमा विभिन्न केही समय देखिएको छ। यद्यपि केही दिन अझ मनसुन नेपालमा देखिने समय लाग्ने देखिएको छ।
0: मनसून भित्रैसँगै देशभर वर्षाको मात्रा बढ़ने, कृषि गतिविधि तीव्र हुने तथा नदी नालामा पानीको बहाव बढ़ने भएकाले सम्बन्धित निकायले तयारीलाई तीव्र बनाएका छन्। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि शुरू गरेको निशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै गएको छ। अनलाइनबाट सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएको थियो। पोर्टलले सेवा प्रवाहलाई सहज बनाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
2: अस्पतालमा त्यस्तो सेवा लिने व्यक्तिहरूको विवरण सबैले थाहा पाउने गरी अस्पतालले प्रविष्टि गर्ने, त्यो गर्दाखेरि सर्वसाधारणलाई कुन अस्पतालमा आफू त्यो विपन्न असहाय व्यवहारिसी वर्गमा परेकोमा सेवा पाइन्छ अथवा कहाँ त्यो संसारको 10% सेवा हाम्रो लागि छुट्याएर राखेको सेवा खाली छ भन्ने जानकारी पनि हुने, अस्पताललाई पनि सहज हुने, किनभने आफ्नो विवरण सार्वजनिक गरेपछि कसैले तपाईँ कहाँ निजी अस्पतालमा विशेष रूपमा तपाईँ कहाँ निशुल्क रूपमा दिनुपर्ने सेवा चाहिँ दिनुभएको छैन अथवा तपाईँ कहाँ भरिएको छ भन्ने कुराहरूको जानकारी पनि एकदमै सहज हुने हुनाले यो कार्यान्वयनमा ल्याएपछि सेवा प्रवाहमा अलि सहजता भएको।
0: जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी ट्रेड युनियनलाई 7 दिनभित्र कार्यालय छाड्न र साइन बोर्ड हटाउन निर्देशन दिएको छ। कार्यालयले आज सूचना जारी गर्दै काठमाडौँ जिल्ला स्थित विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध रहेका गैर सरकारी प्रकृतिका प्राविधिक वा पेशागत संघ संगठन संघ संस्थाहरूको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, जिल्ला कार्यालय, सम्पर्क कार्यालय वा इकाई कार्यालयका साइनबोर्ड सरकारी भवन संरचनाभित्र रही हटाउने निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
3: नेपालभरिका रेन्जरहरूको उहाँहरूको हकितका कुराहरू गर्ने भयो, पेसागत हकित लगायतका कुराहरू गर्ने होला, अनि एकछिनलाई भन्नुहोस् नापी प्राविधिक संघ सर्वेयर एसोसिएसन भन्ने छ होला वा अरू केही होला जसका दर्ता र नियमन गर्ने काम चाहिँ हामी गर्ने गर्छौँ त्यस्ता संस्थाहरूको, अनि यिनीहरूको अफिस चाहिँ सरकारी कार्यालय परिसरभित्र कहीँ कतै पनि राखिएको छ भने त्यो त गैर सरकारी संस्था हो, त्यो त्यसकारण त्यो त सरकारको अड्डाभित्र कुनै पनि कार्यालय परिसरभित्र चाहिँ यस्ता खालका कार्यालयहरू चाहिँ नराख्नु होला, राख्नु भएको छ भने तत्काल हटाउनुहोस् भनेर 7 दिने सूचना जारी गरेको हो हामीले।
0: सरकारले मेन पावर व्यवसायसँग विदेश पठाएका कामदारहरूको विवरण माग गरेको छ। वैदेशिक रोजगार विभागले पत्रचार गर्दै 2082 चैत 1 गतेदेखि हालसम्मको विवरण अनिवार्य रूपमा बुझाउन भनेको हो। वैदेशिक रोजगार ऐनमा रहेका विदेश कामदार पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गरी पठाउनुपर्ने कानूनी व्यवस्था स्मरण गराउँदै विभागले सो अवधिमा पठाएकाहरूको विवरण मागेको हो। संस्थागत श्रम स्वीकृति प्राप्त गरी कति कामदार कुन मितिमा कुन विमानस्थल प्रयोग गरेर कुन गन्तव्य मुलुकमा पठाइएको हो भनी सोको विवरण विभागले मागेको विभागका प्रवक्ता बिन्दा आचार्यले सीआईएनलाई बताउनुभयो। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083

0: स्वीकृत गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको आयोगको बैठकले कार्यविधि पारित गर्दै लामो समयदेखि रहेको कानूनी अस्पष्टताको अन्त्य गरेको जनाएको छ। नयाँ कार्यविधि अनुसार चिकित्सा शिक्षाको सार्वजनिक शिक्षण संस्थाहरूको निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गर्न सकिने व्यवस्था गरिएको छ। यो व्यवस्था स्नातकदेखि स्नातकोत्तर तहको डीएम र एमसीएच कार्यक्रम अन्तर्गत लागू हुनेछ। राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा गरिएको संशोधनपछि आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानूनी आधार प्राप्त भएको थियो। ताजा खबरमा अब विदेशका खबर। फ्रान्समा जारी जी सेभेन शिखर सम्मेलनमा अमेरिका इरान बीच भएको शान्ति सम्झौता र युक्रेनमा जारी युद्ध रोक्ने विषयमा छलफल भएको छ। सम्मेलनमा सहभागी विश्व नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मध्य पूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले भएको इरान सम्झौतालाई छिट्टै अन्तिम रूप दिन आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल भिड्दैछन्। समूह आईको यो खेल राति पौने एक बजे शुरू हुनेछ। फिफा विश्वकपमा फ्रान्स र सेनेगल 24 वर्षपछि आमन्ने सामन्य हुँदैछन्। फिफा विश्वकपमा भोलि बिहान पौने 4 बजे इराक र नर्वे खेल्नेछन्। यस्तै पौने 7 बजे अमेरिकाको कन्सास सिटी रंगशालामा समूह जेमा रहेका साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्। पौने 10 बजे अस्ट्रेलिया र जोर्डन खेल्दैछन्।
1: बाजुराका नागरिक पुर्ख्यौली पेसा छोड्दै व्यापारतर्फ उन्मुख।
2: अब प्रत्येक पालिकाहरूमा गाडी पुगिसकेपछि अब यो भेडा पालनमा पनि अब नपाउने भइसकेपछि हामी अब बजारतिर बसेर व्यवसाय नै गर्न थालेको छु।
1: फर्स्ट आउँदै व्यापार व्यवसाय बढ्दै आत्मनिर्भरता रिपोर्टसँगै धान खेती गर्दा माटो रासायनिक मल र पानीको मात्रा कसरी मिलाउने विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
5: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली 4 एन्टेनामा वाइड कवरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपालमा रोजगारीको अभाव र वैदेशिक रोजगारी प्रतिको आकर्षणका कारण नेपालबाट दैनिक 2000 हाराहारीमा नेपाली विदेशिने गरेका छन्। नेपालमै आमदानी र अवसर बढ़ाउनका लागि तीनै तहका सरकारले योजना र बजेटको व्यवस्था गरेको भए पनि यो पर्याप्त नभएको सरकारवालाले बताउँदै आएका छन्। तर बाजुरामा भने गाउँघरमै आमदानीका लागि व्यवसायमा लाग्नेहरूको संख्या बढ़दै गएको छ।
7: बाजुराको बुढीनन्दा नगरपालिका स्थित कोल्टी बजारमा सर्पदेव बोगटीले किराना व्यापार गर्दै आउनु भएको छ। 2057-58 सालदेखि यो व्यवसायमा लाग्नु भएका उहाँको मुख्य जीविकोपार्जनको आधार नै किराना व्यापार बनेको हो। प्रत्येक पालिकामा यातायातको सुविधा पुगेसँगै पुर्ख्यौली पेसा भेडा चौरी घोडा पालन छोडेर व्यापारमा रमाइरहनु भएको छ।
2: 2058-57 नै देशमा थालेको अहिले 3 वर्ष भइसक्यो अब कोल्टी बसेको पुर्खेली पेसा भनेको त अब यो घेरा पाल्ने अनि चौरी पालन घोडाहरू थियो पहिला चाहिँ थियो गर्मी सिजन सुरु भइसकेपछि अशान्तिर जाने चिसो मौसम सुरु भइसकेपछि अशान्तिर बेसीमा झर्ने अनि गर्मी सिजन सुरु भइसकेपछि नाचतिर चढ्ने अनि माथि पारला कोटतिर जाने क्रानी सेन्टतिर जाने बर्खाको टाइममा अब अहिले चाहिँ हाल हामी र पुर्खेली पेसा चाहिँ लगभग छोडिएर अब बजारतिर नै व्यवसाय गर्न थालेको पहिला पहिला चाहिँ अब घेरामा चाहिँ ढुवानी चामलहरू ढुवानी गर्ने अब प्रत्येक खाद्यहरूमा चामल ढुवानी गर्ने नुन ढुवानी गर्ने त्यो थियो भने अब अहिले चाहिँ अब प्रत्येक पालिकाहरूमा गाडी पुगिसकेपछि अब यो भेडा पालनमा चाहिँ अब ढुवानी नपाउने भइसकेपछि हामीले अब बजारतिर बसेर व्यवसाय नै गर्न थालेको छु 20-22 जना परिवार रोजगारी भनेर खासै कोही पनि छैन त्यो किराना पसलबाट नै व्यवसाय गरिरहेको छु अहिलेसम्म त
7: बाजुराकै गाउँमूल गाउँपालिका तिनका मक्कल धामीलाई सुरुवाती चरणमा केही चुनौती आए पनि धैर्य र लगनशीलताका कारण व्यवसायबाटै सफलता मिलेको छ दैनिक करिब 40-50 जना ग्राहक पसलमा पुग्ने गरेका छन्
8: ग्राहकहरू दिनमा आज भोलि त 50 जना जन आइरहेछन् गइरहेछ मेहनत गर्नुपर्छ अलि केही समय वेट पनि गर्नु पर्दो रहेछ होइन संघर्ष गर्नु पर्दो रहेछ गरेपछि सबै कुराहरू हुँदो रहेछ त्यति बेला चाहिँ मैले यसरी म व्यापार गरूला अनि यसरी म यहाँ कोल्टीमा 13 वर्ष बसौँला यत्रो भाडा तिरेर यसरी केटाकेटी यहाँ पढाउँछु भन्ने मलाई त्यो कुराहरू त्यो सोच्दै नसोचेको कुरा मलाई आफैले पनि अहिले अचम्म लाग्छ म त्यो चुनौतीमा मैले त्यसरी व्यापार सुरुवात गरेको थिएँ तर अहिले चाहिँ मलाई चाहिँ एकदम खुसी छ आफैदेखि आफै खुसी छु
7: प्रविधिको बढ्दो प्रयोग सँगै कोल्टी बजारमा इलेक्ट्रोनिक सामान मर्मत तथा बिक्री वितरणको व्यवसाय पनि फस्टाउँदै गएको छ करिब 9 वर्ष भारतमा बसेर नेपाल फर्किनुभएका टेक बहादुर बुढा कोल्टी पिल्चोक र समीकार्ते क्षेत्रमा मर्मत तथा व्यापारको विस्तार गर्न सफल हुनु भएको छ
9: म भारतमा चाहिँ करिब 9 वर्ष जति बसेँ नेपालमै गएर केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल आयो नेपाल आएपछि चाहिँ मैले यो इलेक्ट्रोनिक पसललाई रोजी 6-7 वर्षको अन्तरालमा चाहिँ राम्रै गरेको छु जस्तो लाग्छ ग्राहकहरूले पनि रुचाउनु भएको छ अहिले मैले 3 ठाउँमा शाखा विस्तार गरिसकेको छु टिएस मोबाइल ग्यालेरीको कोल्टी छ स्वामी कार्तिक छ र पिल्चोक छ समाजको माग नै हो जस्तो लाग्छ यो राम्रो छ व्यवसाय प्रविधिले चाहिँ इलेक्ट्रोनिक कुराहरूलाई राम्रो प्रयोग गरेको छ सदुपयोग लगाएको छ जस्तो लाग्छ राम्रो छ यो
7: घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बाजुरामा हाल 3661 व्यवसाय दर्ता भएका छन् भने कैयौं साना व्यवसाय दर्ता नभएर पनि सञ्चालनमा छन् घरेलु तथा साना उद्योग कार्यालय बाजुराका कम्प्युटर अपरेटर मान बहादुर रावल
10: हाम्रो साना उद्योगमा त दर्ता हुन्छ 3661 छन् जुन बाजुरा जिल्लामा राज्यले उद्योग क्षेत्रमा केही लगानी गर्दी भन्ने हुन्थ्यो भन्ने हो अहिलेसम्म खासमा त्यस्तो बजेटहरू उद्योग क्षेत्रमा हेरेको छैन अनि अनुदानका कुराहरू भयो तालिम उद्यमशीलता विकास तालिमहरू भयो व्यापक रूपमा त्यसलाई प्रभावकारी रूपमा सञ्चालन भइरहेको छैन उद्योग क्षेत्रमा बजेट बढी छुट्याएर प्रत्येक स्थानीय तहमा प्रत्येक वडामा चाहिँ तालिम सञ्चालन गर्न पाएर उद्योगको के छ प्राथमिकताका आधारमा होइन बजेट छुट्याउन पायो भने युवा पिढीका लागि पनि उद्योग क्षेत्रका लागि राम्रो हुन्थ्यो भन्ने हो
7: सहुलियत ऋण तथा बजार व्यवस्थापनमा सहयोग गरेमा स्थानीय स्तरमै पनि राम्रो आमदानी लिन सकिने विश्वास व्यवसायीहरूको छ शर्मिला रोकाया सीआईएन रेडियो बुढी नन्दा कोल्टी बाजुरा
1: अवश्य परीक्षण नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको छ भोलिदेखि सी परीक्षण पास नगरेका श्रमिक साउदी अरब जान नपाउने भएका हुन् साउदीले नेपाली श्रमिकका लागि सी प्रमाणीकरण अनिवार्य बनाएको छ नयाँ व्यवस्था अनुसार भोलिदेखि सी परीक्षण पास नगरेका श्रमिकले साउदी अरबका लागि श्रम स्वीकृति पाउने छैनन् साउदी सरकारले श्रम भिसा प्राप्त गर्न सी प्रमाणीकरण कार्यक्रम लागू गरेको जनाएको छ नेपाल र साउदी अरब बीच गत वर्ष सम्झौता भएको थियो उक्त सम्झौतामा श्रम सम्बन्धी विषयमा निर्णय गर्नु अघि संयुक्त प्राविधिक समिति मार्फत छलफल गर्नुपर्ने व्यवस्था छ तर सी प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा दुई देशबीच कुनै औपचारिक छलफल वा सहमति भएको छैन साउदी अरबले नेपाल सरकारसँग कुनै छलफल वा सहमति नगरी एकतर्फी रूपमा निर्णय गर्दै सी परीक्षण अनिवार्य गरेको मन्त्रालयले जनाएको छ तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ धानको उत्पादन बढ़ाउन माटो मल र पानीको सही व्यवस्थापन आवश्यक
11: जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन एउटा कुरा दोस्रो कुरा के हो भने कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर भए हुन्छन्
1: धान रोप्नु अघि जान्नै पर्ने कुरा विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
6: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
13: मौसमले साथ दिए केही दिनमा धान खेती शुरू हुन्छ। धान रोप्नुभन्दा पहिले माटो पानी र रासायनिक मलको सन्तुलन कस्तो राख्ने? नमस्कार, हेलो मौसममा तपाईँलाई स्वागत छ, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा वर्षा भित्री अधिकांश क्षेत्रमा केही दिनमा धान खेती शुरू हुनेछ। पानीको सहज भएका स्थानका किसानले खेती शुरू पनि गरिसकेका छन्। धान खेती गर्न किसानले रासायनिक मल माटो तथा पानीको सन्तुलन मिलाउन के गर्ने भन्ने विषयमा वरिष्ठ कृषि वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग कुराकानी गरेका छौं।
11: रासायनिक मल हाल्न जरूरी छ, तर रासायनिक मल त्यो बेला हाल्ने जब पानी खेतमा हुन्छ, पानीको मात्रा हुन्छ। जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन, एउटा कुरा। दोस्रो कुरा के हो भने कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर बढी हुन्छन्, अर्थात् प्राङ्गारिक पदार्थ बढी हुन्छ। प्राङ्गारिक मल खेतमा छैन भने, प्राङ्गारिक पदार्थ माटोमा छैन भने रासायनिक मलले खासै राम्रो काम गर्दैन। त्यसै कारणले यो कम्बिनेसन हो है, दुवैको संयुक्त प्रयोग कुनै किसानले गर्छन् भने गोबर मल अथवा प्राङ्गारिक मल पनि हाल्ने र यो रासायनिक मल पनि हाल्ने दुवै गर्यो भने उसको खेती चाहिँ उत्तम हुन जान्छन्। एउटा मात्र रासायनिक मल हाल्यो भने
1: सन्तुलित
11: हुनु हुँदैन।
1: माटो बनाउँदाखेरि चाहिँ के ख्याल गर्ने किसानले?
11: माटो बनाउँदाखेरि मुख्य त्यही हो, बिउ हामीले सिड बेड तयार गर्छौँ, सिड बेडमा पनि अर्ग्यानिक मेटल बढीभन्दा बढी हुनु पर्यो। त्यसपछि अहिले थुप्रै किसिमका यो ब्याक्टेरिया फंगसहरू पाइन्छ, माटोलाई फाइदा पुर्याउने फंगसहरू ब्याक्टेरियाहरू पाइन्छ, तिनीहरू पनि किसानले मार्केटबाट ल्याएर एग्रो भेटबाट ल्याएर आफ्नो खेतमा छर्न सक्छन्। त्यसै गरी हामीसँग ढुसीहरू
1: मित्रजीवहरू
11: गडेला मल पनि हुन्छन् होइन, तिनीहरू राखेर माटोमा राख्यो भने जस्तै सुक्खाको जुन समस्या भनिएको हो त्यसबाट धेरै हदसम्म हामी बच्न सक्छौँ र राम्रो उत्पादन लिन सक्छौँ।
1: त्यो चाहिँ सजिलै पाउँछ एग्रोभेटमा?
11: एग्रोभेटमा यो अहिले गड्डेवाला मल त्यसपछि पाइन्छ, जहाँ पनि पाइन्छ। अब किसान जागरूक छ भने उसले प्रयोग गरिरहेको हुन्छन्।
1: यो त एकदमै नौलो विषय, ढुसी पनि किनेर ल्याएर खेतमा हाल्ने भन्ने विषय त
11: नौलो हो। एजोला हुन्छन्, एजोला पनि के हुन्छ भने इन्डियाको ठाउँमा हामी एजोला राख्छौँ भने उसले सूर्यको प्रकाशबाट प्रकाश संश्लेषण गरेर नाइट्रोजन के गर्छन् भने नाइट्रोजन
1: ढुसीले त माटो बिगार्छ भन्ने खालको पनि
11: ढुसी धेरै किसिमका हुन्छन्। ढुसी एउटा चाहे मित्र ढुसी पनि हुन्छन् र अर्को शत्रु पनि हुन्छन् होइन। हामीले मित्र ढुसीहरू जुन मित्र जसले हाम्रो माटोलाई बेनिफिट गर्छन्, फाइदा पुर्याउँछन् होइन, ती ढुसीहरूलाई मात्र प्रयोग गर्ने हो। विभिन्न किसिमको ढुसी हामी किन्छौँ, जस्तै ट्राइको गार्डमा हुन्छन्, यिनीहरू गरे राख्यौँ भने यसले चाहिँ हाम्रो माटोको गुणस्तर बढाउँछन्, जसले गर्दा वाटर होल्डिङ क्यापेसिटी पनि बढ्छन् र उत्पादन पनि बढ्छ र माटोलाई फाइदा पनि पुर्याउँछ।
1: गत वर्षको सिकाइ हेर्दाखेरि तराईमा कतिपय ठाउँमा त धानै रोप्न पाइएन, जमिन पुरै फाटेर धारा धारा फाटेको अवस्था थियो। जेठमा बिउ छर्यो, भदौसम्म पनि रोप्न नपाएको स्थिति छ नि त। त्यति बेलासम्म त्यो बिउ त छिप्पिएर रोप्न नहुने अयोग्य पनि हुन सक्छ। त्यसको समाधान चाहिँ के हुन सक्छ?
11: त्यसको मुख्य समाधान नै किसानमा अवेरनेस जगाउने हो, जनचेतना जगाउने हो। किसानले सक्दो विशेषज्ञहरूबाट इन्फर्मेसन लिनुपर्छ, सूचना लिनुपर्छ। यदि सुक्खाको मौसम माहौल छन्, बढी सुक्खा भएको छ अथवा कुनै किसानको खेती यस्तो छन् धेरै बाढी पीड़ितद्वारा ग्रस्त छ भने त्यस्तो ठाउँको लागि नेपाल सरकारले विशेष किसिमको धानका जातहरू निकालेका छन्, होइन त्यही जात मात्र लगाउनु पर्छ। र सबभन्दा मुख्य कुरा नै किसान सूचनाको पहुँचमा हुनु पर्यो, विज्ञहरूको पहुँचमा हुनु पर्यो, उनीहरूको सल्लाह मान्नु पर्यो। हामीसँग थुप्रै टेक्नोलोजीहरू छन्, थुप्रै प्रविधिहरू छन् जसले गर्दाखेरि सुक्खा ग्रस्त एरियामा
14: सरकारसँग थुप्रै प्रविधि छ, बिउ पनि छ, टेक्नोलोजी पनि छ, किसानसँग फेरि पुगेको छैन नि त।
11: किसानसँग नपुग्नुको कारण हाम्रो एक्सटेन्सन सिस्टम कमजोर भएर हो, होइन? किसानहरू अगुवा किसानहरू छन्, उनीहरूले सीमित मात्रामा किसानहरू चाहिँ ट्रेनिङ लिने गरेका हुन्छन् जसले गर्दाखेरि धानकै ट्रेनिङ अथवा अन्य बालीहरूको ट्रेनिङ सीमित व्यक्तिले लिँदाखेरि सबैको पहुँचमा हुँदैनन् अनि त्यसकारण उनीहरू अनभिज्ञ हुन्छन्। तर यस्तै मिडियाहरूको प्रयोग गरेर जो किसानहरू जागरूक छन् उनीहरू विभिन्न संचार माध्यमबाट पनि इन्फर्मेसन लिएर आफ्नो खेती अगाडि बढाउन सक्नुहुन्छ।
14: सरकारले भनिरहन्छ बेला बेलामा हामी धानको आत्मनिर्भरको करिब नजिक नजिक छौँ, अब आयात गर्न पर्दैन भन्दा भन्दै पनि जति उत्पादन हुन्छ त्योभन्दा बढी आयात भएर आउँछ नि त। त्यो रोक्नको लागि चाहिँ अब के गर्नुपर्छ?
11: यसको लागि त सर्वप्रथम नेपाल सरकारले कृषि र अनुसन्धानलाई विशेष जोड दिनु पर्यो। नेपाल सरकारको मेन प्रायोजितमै अनुसन्धान परेको छैन। जुन दिन प्रत्येक विश्वमा जहाँ पनि अनुसन्धानलाई, कृषिलाई, अनुसन्धानलाई विशेष महत्वको साथ अगाडि बढाइएको छ, हाम्रै छिमेकी मुलुक भारतलाई हेर्नुहोस् या चाइनालाई हेर्नुहोस्, होइन, त्यहाँ धेरै प्रायोरिटी दिइएको छ अनुसन्धानलाई, बजेट त्यही किसिमले छुट्याइएको छ। तर यहाँ त्यस्तो छैन नि, यहाँ टोटल बजेटको 0.01% मात्र दिएको छ। अनि त्यसबाट के हुन्छ भने हामी अपेक्षा राख्छौँ कि यस्तो भइदिनु पर्यो, त्यस्तो भइदिनु पर्यो, त्योभन्दा धेरै राम्रो काम नार्कले गरेको छ अहिलेसम्मको। यहाँलाई मैले भने कि 94% एरियामा गहुँ लगाइन्छ, नार्का भेराइटीहरू लगाइन्छ, 74% एरियामा मकै लगाइन्छ, 35% एरियामा धानका भेराइटी नार्कले रिलिज गरेका लगाइन्छ, 42% एरियामा मसुरो पल्सका के भन्छ दलहन बालीका बिउहरू लगाइन्छ। यो त ठुलो एरिया भयो, जस्तै बजेट खर्च गरेको छ त्यसभन्दा राम्रो यो नार्कले प्रतिफल दिएको छ। र मलाई लाग्छ त्यो अहिले पर्याप्त छैन, यसलाई अझै सशक्त रूपमा नार्कलाई अगाडि बढायो भने आउने दिनमा सरकारको जुन यो सरकारले जुन लक्ष्य राखेको छ त्यो लक्ष्य पूरा गर्न नार्कले ठूलो सहयोग गर्न सक्छ।
13: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
15: ई पासपोर्ट घोटाला प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याललाई पक्राउ गरिएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणको सुनवाई हेर्दा हेर्दैमा भोलि पुनः बहस हुने भएको छ। पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक संजीव गौतमलाई पूर्वपक्षका लागि जेल चलान आदेश जारी गरिएको छ। सरकारी भवनमा रहेका ट्रेड युनियन कार्यालय 7 दिनभित्र हटाउन निर्देशन जारी गरिएको छ। सरकारले मेन पावर कम्पनीसँग विदेश पठाइएका कामदारको विवरण माग गरेको छ। मनसून भित्रिन अझै केही दिन लाग्ने मौसमविदको भनाइ छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान कार्यविधि 2083 स्वीकृत गरेसँगै निशुल्क छात्रवृत्तिका लागि शिक्षण संस्थालाई अनुदान वितरणको बाटो खुलेको छ। निशुल्क स्वास्थ्य पोर्टल सेवा प्रभावकारी बन्दै गएको छ। र फ्रान्समा जारी G7 बैठकमा अमेरिका र इरान बीचको शान्ति सम्झौतामाथि विश्व नेताहरूको चासो बढ़दछ। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्दैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार, रेडियो कार्यक्रम सुरक्षित पानीमा तपाईलाई हार्दिक स्वागत छ। म अर्जुन श्रेष्ठ। कार्यक्रम सुरक्षित पानी तपाई रेडियो धादिङ 106 मेगाहर्जमा हरेक आइतबार बेलुकी 8 बजे र यसको पुनः प्रसारण मंगलबार बेलुकी 8 बजे सुन्न सक्नुहुन्छ। कार्यक्रम सुरक्षित पानीलाई तपाईले रेडियो धादिङ 106 मेगाहर्जको वेबसाइट www.radiodhading.org र रेडियो धादिङको फेसबुक पेज मार्फत पनि एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम वाटर एड नेदरल्याण्ड, ज्वालामुखी गाउँपालिका र फोकस नेपालको सहयोगमा प्रगति सोल्युसन्स प्रालीले उत्पादन गरी रेडियो धादिङले प्रसारण गरेको हो। पानी केवल जीवनको आधार मात्र होइन, समानता, स्वास्थ्य, सम्मान र अवसरसँग पनि गहिरो रूपमा जोडिएको छ। विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरूले खानेपानी तथा सरसफाई व्यवस्थापनसम्मको मुख्य जिम्मेवारी वहन गरिरहेका हुन्छन्। तर पानी सम्बन्धी नीति निर्माण, निर्णय प्रक्रिया र नेतृत्व तहमा उनीहरूको सहभागिता अझै सीमित देखिन्छ। यही यथार्थलाई परिवर्तन गर्दै समावेशी, उत्तरदायी र दिगो पानी सुशासनको अभ्यासलाई समुदाय स्तरसम्म विस्तार गर्ने उद्देश्य सहित फोकस नेपालले सेफ वाटर अर्थात सुरक्षित पानी अभियान सञ्चालन गरिरहेको छ। जहाँ पानी बग्छ त्यहाँ समानता बढ्छ भन्ने विश्व पानी दिवस 2026 नारालाई आत्मसात गर्दै शुरू गरिएको रेडियो कार्यक्रम सुरक्षित पानीले महिला नेतृत्व, लैंगिक समानता र सुरक्षित खानेपानीको सवाललाई समुदायसम्म पुर्याउने प्रयास गर्दै आएको छ। मित्र, आजको कार्यक्रममा हामी नीलकण्ठ नगरपालिका खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डका कार्यकारी समितिका अध्यक्ष शिवप्रसाद अधिकारीसँग कुराकानी गर्छौं। नीलकण्ठ नगरपालिकामा गत भदौदेखि बोर्ड मार्फत खानेपानी सरसफाई तथा स्वच्छताको क्षेत्रमा काम भइरहेको छ। सुरक्षित पानीका लागि बनेका नीति, बोर्डले थालेका काम तथा देखिएका परिवर्तनसँगै भावी योजना र नगरवासीका लागि सुरक्षित पानीको व्यवस्थापन गर्न अब कस्तो नीति आवश्यक छ त, यिनै विषयमा नीलकण्ठ नगरपालिका खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डका कार्यकारी समितिका अध्यक्ष शिवप्रसाद अधिकारीसँग कुराकानी गरेका छौं। प्रस्तुत छ यो कुराकानी। कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद
0: हजुर। आज हामी विशेष गरी खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डले कसरी काम गरिराखेको छ, बोर्ड आइसके पश्चात चाहिँ खानेपानी र सरसफाईको क्षेत्रमा कस्ता खालका परिवर्तन भएका छन् र अझै कस्ता खालका नीतिहरू ल्याउन आवश्यक छ भन्ने लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्छौं। बोर्डमा आएको पनि 10 महिना जति भयो, धेरै नागरिकलाई पनि त्यो बोर्ड चाहिँ के रहेछ भन्ने खालको अनुमान अझै पनि पाइन्छ। साँच्चै यो खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्ड चाहिँ के हो र यसले नीलकण्ठ नगरपालिकामा चाहिँ कसरी काम गरिराखेको छ, यहीँबाट सुरुवात गरौँ।
1: हस् हुन्छ, एकदम धन्यवाद। वास्तवमा यो बोर्ड चाहिँ अब अलि नयाँ नै छ नीलकण्ठ नगरपालिकाको लागि, खास गरी संघीय सरकारले चाहिँ अब धेरै सेक्टरमा लगानी गरेको छ स्थानीय तह मार्फत। त्यति गर्दा गर्दै पनि जति यो खानेपानी र सरसफाई क्षेत्रमा काम देखिनुपर्ने, जति उपलब्धि हुनुपर्ने, जति दिगो रूपमा त्यो योजनाहरू हुनुपर्ने, त्यो नभइरहेको र धेरै कामहरू गर्न अझै बाँकी रहेको देखेको हुनाले चाहिँ यो खानेपानी र सरसफाईको व्यवस्थापन फेरि संविधान अनुसार पनि स्थानीय तहकै जिम्मामा पर्छ। त्यो कारणले अब अलिकति यसैमा मात्रै काम गर्ने गरी, खानेपानी र सरसफाईमा मात्रै काम गर्ने गरी कुनै एउटा भनौँ न त्यस्तो संस्था भयो अथवा त्यस्तो एउटा विङ भयो भने चाहिँ अझ बढी काम हुन्छ भन्ने बुझेर संघीय सरकारले चाहिँ यो खानेपानी सरसफाई तथा व्यवस्थापन बोर्ड गठन गर्ने भनेर स्थानीय तहलाई भनेको छ। त्यो अनुसारै हाम्रो जिल्लामा एक दुईवटा स्थानीय तहमा भएको छ। नीलकण्ठ नगरपालिकाले पनि अब धेरै काम त गर्दै आएको छ, तर अब त्यस्तो दिगोपना देखिने तरिकाले, व्यवस्थित तरिकाले काम गर्नको लागि चाहिँ भनेर यो बोर्ड चाहिँ गठन गरेको लगभग तपाईँले भन्नुहोस् 10 महिना जति भयो।
0: बोर्डको चाहिँ जिम्मेवारी र कार्यक्षेत्र के पर्छन्, यो भित्र चाहिँ के काम गरिराखेको छ, यसको कार्यक्षेत्र चाहिँ के छ?
1: खास गरी अब नामबाटै खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्ड भनेको छ होइन, मुख्य गरी यो खानेपानीको सेक्टर त एउटा हुने भयो। अहिले भइरहेका खानेपानीहरूको अवस्था के छ त्यसको हामीले एसेसमेन्ट गर्ने कुराहरू भए, अनि त्यसपछि अब यो खानेपानीको गुणस्तर सुधार गर्न के गर्न सकिन्छ ती कुरा भए। खास गरी अब खानेपानी सबै हाम्रो नगरवासीहरू लगभग भनौँ न 14-15 हजार घरधुरी छ भने प्रत्येक घरधुरीले चाहिँ गुणस्तर र सुरक्षित खानेपानी पाउनुपर्छ भन्ने एउटा भनौँ त एउटा त संविधान प्रदत्त अधिकार पनि भयो र त्यसलाई चाहिँ कसरी व्यवहारमा ल्याउन सकिन्छ भनेर एउटा खानेपानीकै सेक्टरमा डेडिकेटेड भएर काम गर्ने 14 वडामा भइरहेका खानेपानी अथवा त्यसको मर्म सम्भार र नयाँ खानेपानी योजनाहरू कति आवश्यक छ भनेर गर्ने एउटा मुख्य काम भयो भने अर्को चाहिँ मुखगर बजार क्षेत्रमा उत्सर्जन भएका अब कुहिने र नकुहिने फोहोरहरू छन् होइन त्यसको व्यवस्थापन गर्न हामीले सकेका छैनौँ मिलगढौँ नगरपालिकाले नसकिरहेको अवस्थामा चाहिँ अब कसरी यसलाई स्रोतमै वर्गीकरण गर्ने कुहिने फोहोरको त्यति धेरै समस्या हुन्छ किनभने हामीले मिलगढौँ नगरपालिकाले कुहिने फोहोरको लागि कम्पोस्ट मल उत्पादन केन्द्र पनि बनाएको छ र त्यसमा नकुहिने फोहोर सिसाजन्य फोहोरलाई चाहिँ कसरी दिगो रूपमा व्यवस्थापन गर्न सकिन्छ भन्ने ती कुराहरू भयो भने ती सँगसँगै अब यो बोर्डले गर्ने भनेको चाहिँ स्वच्छताका कुराहरू छन् मानिसको भनौँ न व्यक्तिगत सरसफाई कुराहरूदेखि लिएर हाम्रो समुदायको सरसफाई हाम्रो सामुदायिक स्वास्थ्य संस्थाहरूको विद्यालयहरूको सरसफाईका कुराहरू त्यो सेक्टरसम्म चाहिँ हामीले काम गर्छौँ जसलाई चाहिँ अब हामीले योजना बनाएर योजनाबद्ध हिसाबले चाहिँ हामीले 5-10 वर्षको योजना बनाएर नीलकण्ठ नगरपालिकालाई चाहिँ हामीले 10 वर्षभित्र चाहिँ हामीले स्वच्छता युक्त नगरपालिका बनाउने भन्ने लगायतका कुराहरूमा चाहिँ हामी काम गर्छौँ। मुख्य जिम्मेवारी चाहिँ 3 सेक्टर हो।
0: नीलकण्ठ नगरपालिकामा चाहिँ खानेपानीको माग र आपूर्ति कस्तो छ, यहाँले कसरी लिनुभएको छ?
1: हामी आइसकेपछि खासमा चाहिँ अब यहाँ कुनै पनि डेटाहरू नभइसकेपछि चाहिँ कति के छ भन्ने कुरा एकदम कन्फ्युजन रहेछ। नगरपालिकामा लगानी गरेछ, पाइप बाँडाइबाँडै छ, योजना ल्याएछ, अब भनौँ न मेयर साहबको पनि अब केन्द्रमा नि अलिक बढी पहुँच भएकाले बजेटहरू आइरहेका छन्, त्यस्तै नै रहेछ होइन, बजार पनि देखिहालिरहेछ होइन। त्यसले गर्दाखेरि चाहिँ हामीले आउने बित्तिकै चाहिँ एउटा हामीले 14 वडामा खानेपानीको अवस्था के छ त भनेर सर्वे गऱ्यौँ, जसमा 400 योजनाहरू हामीले चाहिँ त्यहाँ टिप्यौँ। 400 योजनाहरूको उपभोक्ताहरू र एक घर एक धारा छ छैन, कस्तो धारा छ, कुवाबाट खानु भएको छ, धाराबाट खानु भएको छ, भनौँ न त्यो लिफ्ट छ अथवा ग्राभिटी छ, त्यो सबै डिटेलमा हामीले ल्याएपछि बल्ल थाहा भयो कि खानेपानीको अवस्था चाहिँ नीलकण्ठ नगरपालिकामा अहिले पनि भनौँ न त्यति चित्त बुझ्दो अथवा जति हुनुपर्ने त्यो रहेनछ। 50% लगभग घरधुरीमा मात्रै एक घर एक धारा रहेछ भनौँ, यो बजार लगायतका वरपर क्षेत्रमा, र अरू चाहिँ त्यो सामुदायिक धाराहरू कुवाहरूबाट खानु पनि हुनुहुँदो रहेछ होइन। त्यो भएर खानेपानीको अवस्थामा धेरै काम गर्नुपर्ने देखिन्छ। त्यो चाहिँ हामीले अहिले डिटेल सर्वे पनि गरिरहेछौँ होइन, फोहोर व्यवस्थापनको अवस्था त यहाँले भने देखिराखेको छ होइन। नगरपालिका हामीले धेरै अहिले सूचना पनि बजाइरहेछौँ र फोहोर छुट्टिन थालेको छ, जुन त्यो कम्पोस्ट मल बनाउने केन्द्र बन्द भएको थियो त्यो अहिले सुचारू हुन थालेको छ, थोरै चाहिँ केही चाहिँ परिवर्तनहरू भइरहेछ अहिले।
0: समस्या र चुनौतीहरू चाहिँ के देख्नु भएको छ यहाँहरूले?
1: अब एक त जस्तै हामीले अहिले चाहिँ जुन खानेपानीको त्यो समस्या देखिसकेपछि हामीले सर्वे गरेर आइसकेपछि हामीले नगर कार्यपालिकालाई प्रेजेन्टेसन गरिसकेपछि उहाँहरू पनि भनौँ त्यो चाहिँ अलिक एकदम उहाँहरूले सोचेभन्दा फरक रिजल्ट रहेछ गाउँमा भन्ने भइसकेपछि हामीले करिब भनौँ न 61-62 योजनाहरू बनाएर त्यसो डिपिआर पनि सकिसकेको छ, जहाँ चाहिँ अब त्यो खानेपानीका योजनाहरूको डिपिआर कम्प्लिट गरेर त्यसलाई चाहिँ स्रोत खोज्ने कामहरू भइरहेछ। खास गरी नगर विकास कोष मार्फत त्यो कामहरू गरेर 5-6 हजार घरधुरीमा चाहिँ एक घर एक धारा पुर्याउने अहिले भइरहेको भन्दा थप, जसले गर्दा चाहिँ भनौँ न त्यो हाम्रो 15 हजार लगभग घरधुरीमा 13 हजार जतिमा एक घर एक धारा हुन्छ भने चाहिँ मुख्यतः स्रोतकै कमी छ, किनभने हामीले नगरपालिकामा मात्रै आउने बजेटमा भर पर्यो भने त एकदम स्रोतै छैन। र अब त्यसलाई पनि हामीले प्रदेशका कार्यालयहरू भए सङ्घीय कार्यालयहरू भए यिनीहरूमा गएर स्रोत खोज्ने काम गरेका छ। मुख्यतः अब एक त अहिले भने जस्तो डाटा नै आउनु पर्यो कति छ भन्ने कुरा त्यो हामीले चाहिँ सर्वे मार्फत त्यो ल्यायौँ भने, अरू कुरा चाहिँ हामीले स्रोत खोज्ने कामहरू गरिरहेछौँ। मुख्यतः त्यही स्रोतकै कमी देखिन्छ जुन आगामी दिनमा अब त्यो चाहिँ भनौँ बिस्तारै काम गर्न सकेला भन्ने लाग्छ।
0: सुरक्षित खानेपानी वितरणमा चाहिँ नीतिगत सुधारहरू पनि गर्नुपर्ने देखिन्छ अथवा देखियो
1: एकदम। त्यो अब यो त भनौँ न एउटा विकासको प्रक्रिया जस्तै होइन, पहिला हामीलाई पानी नै नहुँदा पानी चाहियो भन्ने हुन्छ, पानी भएपछि अलिकति गुणस्तरीय पानी अथवा भनौँ न अलि राम्रो पानी स्वच्छ पानी चाहिन्छ भन्ने हो होइन। र अहिले चाहिँ हामीले काम गर्ने ठाउँहरूमा चाहिँ स्वच्छ पानी चाहिँ उपलब्ध हुनुपर्छ भनेर ट्रिटमेन्ट प्लान्टहरू बनाउने कुराहरू सँगसँगै होइन ती कुराहरू गरेका छौँ। स्रोतमा पनि अब अलिकति स्रोतलाई प्रोटेक्सन गरेर ल्याएर ट्याङ्कीमा राखेर पाइपहरूको सिस्टम मार्फत जाँदाखेरि चाहिँ अलिकति गुणस्तरीय पानीहरू पुर्याउने र त्यो गएको पानी मात्रै गुणस्तरीय नहुन सक्ने भएकाले बर्खामा चाहिँ विभिन्न भनौँ मिसावटहरू कन्टेमिनेसन हुने भएकाले गर्दा घर घरमा पनि हामीले चाहिँ अब फिल्टरका प्रविधिहरू अब अहिले फिल्टरको मेसिनै राख्नुपर्ने होइन, विभिन्न प्रविधिहरू छन् त्यो प्रयोग गरेर स्वच्छ पानी चाहिँ खुवाउनलाई हामीले अनि एउटा त जानकारीमूलक सचेतनामूलक कुराहरू भएको छ नि, अर्को चाहिँ सँगसँगै हामीले यस्ता सपोर्टहरू पनि नीतिका कुराहरू पनि बनाइरहेका छौँ।
0: पहिला त समितिले नै खानेपानीको व्यवस्थापन गरिराखेको थियो लामो समयसम्म, र अघि यहाँले आवश्यकता औलाइसक्नु भएको छ, यो कारणले गर्दाखेरि चाहिँ बोर्डको आवश्यकता पर्यो र नेपाल सरकारले चाहिँ पछिल्लो समय चाहिँ बोर्ड मार्फत खानेपानी व्यवस्थापनको लागि लागिराखेको छ भन्नुभयो। समितिले खानेपानीको व्यवस्थापन गरिरहँदा र बोर्ड आइसके पश्चात चाहिँ के फरक रह्यो?
1: अब अहिले हामीले बोर्डले फुल फेजमा काम गर्न सकिसकेको अवस्था छैन, हामी अहिले विभिन्न नीति नियमहरू मापदण्डहरू बनाइरहेका छौँ, अब उपभोक्ता समितिहरूले चलाइरहनु भएको छ, तर त्यसमा चाहिँ हामीले जुन अहिले भनेका कुराहरू यो धेरै उपभोक्ता समितिमा भनौँ खानेपानीमा हुनुपर्ने गुणस्तरहरू के हुन् त भन्दाखेरि त्यो मर्मत सम्भारदेखि लिएर ती गुणस्तरका कुराहरू चाहिँ उपभोक्ता समितिहरूले त्यो गर्न सक्नुहुन्न, त्यो चाहिँ अलिकति भनौँ न एउटा अलि हाई लेभलका कुराहरू त्यो टेक्निकल मान्छेहरू जस्तै उहाँहरूलाई बोर्ड भइसकेपछि बोर्डमा चाहिँ कम्ती इन्जिनियर ओभरसियर हुन्छन् अनि मर्मत गर्ने कामदारहरू पनि हुने भए होइन, जसले गर्दा हामीले चाहिँ अब अलिकति अहिले नयाँ टेक्नोलोजीहरू पनि छ होइन, मोबाइल एप्स मार्फतै तपाईँको त्यो खानेपानीका योजनाहरू कहाँ बिग्रेका छन् भनौँ न कहाँ मर्मत गर्नुपर्ने छ त्यस्ता कुराहरू चाहिँ अहिले हामीले बोर्डहरूले चाहिँ त्यो गर्छ, र अब भनौँ न अलिकति टेक्निकल हिसाबले पनि म्यान पावरहरू हुन्छन् बोर्डमा, र अहिले प्रविधिको हिसाबले पनि बोर्डले चाहिँ अलिक प्रविधियुक्त गर्ने भएको कारणले गर्दा उपभोक्ता समिति हरूले पनि गरिरहनु भएको छ, तर उहाँहरूले गर्नेभन्दा चाहिँ यो अहिलेको जुन अन्तर्राष्ट्रिय मापदण्डहरू छ खानेपानीको नेपालले त्यसमा बनाएका मापदण्डहरू छन् तिनीहरू पूरा गर्नलाई चाहिँ बोर्ड हुँदाखेरि सजिलो हुन्छ, र त्यस्तै खालको प्रविधियुक्त मानव स्रोतहरू पनि हुन्छ भन्ने हिसाबले चाहिँ बोर्डको गठन भएको हो।
0: थोरै नीतिगत कुरालाई नै जोडौँ, जस्तो यहाँहरू त लामो समयदेखि खानेपानी तथा स्वच्छता को क्षेत्रमा काम गरिराख्नु भएको छ, लामो अनुभव पनि छ यहाँको व्यक्तिगत रूपमा पनि, खानेपानी र स्वच्छताको क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि चाहिँ अब कस्तो खालको नीति आवश्यक छ जस्तो लाग्छ यहाँलाई?
1: खासमा त अब नीतिहरू त बनी पनि रहेका छन् होइन, खानेपानी सरसफाई स्वच्छता ऐन नै हाम्रो बनाएको छ, त्यसलाई अनि त्यहाँबाट अर्को त्यो उपभोक्ता समिति र यसको भनौँ न बोर्डसँगको कार्यविधिहरू बनिरहेको छ, मापदण्डहरू बनिरहेका छन्, ती कुराहरू बनिरहेका छन्, तर अब मुख्य गरी चाहिँ अब यो जुन हामीले बोर्ड बनिसकेपछि उपभोक्ता समितिहरूलाई नियमन गर्ने, सहजीकरण गर्ने, सहयोग गर्ने कुराहरू हुन्छन् होइन, अब ती कुराहरूमा चाहिँ काम गर्दै जाँदाखेरि त्यस्ता कुराहरू अप्ठ्याराहरू आयो भने हामी फेरि त्यो बाधा भनौँ न के छ त्यसलाई चाहिँ त्यो चुनौतीहरू आएको खण्डमा हामीले फेरि गर्छौँ भने नभएदेखि अहिले चाहिँ हामीले जुन दुई तिनवटा ऐनहरू बनेको छ यो ऐन नै अहिले काम गर्न चाहिँ त्यो ऐन नै काफी छ, तर हामी यो आठ नौ महिनाको पिरियडमा नि यही ऐनहरू र नीति नियमहरू बनाउनमै लाग्यौँ, त्यसले गर्दाखेरि ठ्याक्क फिल्डमा चाहिँ देखिने परिवर्तन भएको छैन, तर अब बिस्तारै हामीले चाहिँ त्यो जुन अप्ठ्याराहरू आउँछन् त्यसलाई पनि चिर्दै चिर्दै अगाडि बढ्ने भन्ने छ।
0: महिलाहरूको सहभागिता अझै भनौँ सक्रिय सहभागिता चाहिँ कस्तो पाउनु भएको छ खानेपानी व्यवस्थापनको क्षेत्रमा चाहिँ?
1: घरका कामहरू चाहिँ खास गरी महिलाहरूले बढी गर्ने हाम्रो कल्चर छ नि त, त्यसले गर्दा उहाँहरूमा चासो बढी नै छ, हामी जहाँ जान्छौँ दिदीबहिनीहरू खानेपानीको कुरा छलफल हुने बित्तिकै उहाँहरू आउनुहुन्छ होइन, महिलासँग प्रत्यक्ष सरकार राख्छ यो खानेपानीकोमा पनि पुरुषमा पनि रहने भयो होइन, तैपनि अब घरका कामहरूमा धेरै पानीहरू उहाँहरूले चाहिँ प्रयोग गर्नुपर्ने भएको कारणले गर्दा उहाँहरूलाई चासो छ, नहुँदा बोकेर ल्याउनु पर्यो, अनि यहीँ बजार क्षेत्रमा त झन् हामी रायडारमा जाउँ जहाँ जाउँ महिला दिदीबहिनीहरूले नै बढी गरिरहनु भएको छ, अब यो चाहिँ हाम्रो प्र्याक्टिसले गर्दाखेरि पनि महिला दिदीबहिनीहरूले बढी चासो राख्ने, आउँछ आउँदैन कति आउँछ कहिलेबाट आउँछ पानी हामीलाई कहिले तपाईँले अलिक सुरक्षित पानी खुवाउनुहुन्छ भन्ने खालको कुरा एकदम चासो चाहिँ बढी दिदीबहिनीहरूको
0: हिसाबले पनि उहाँहरू अगाडि आउनु
1: नेतृत्वको चाहिँ अब नेतृत्वको हिसाबले त अब अरू सेक्टर जस्तै जस्तै नै छ, चासो लिए पनि लिडरसिपमा धेरै ठाउँमा त उपभोक्ता समितिमा पुरुषहरू नै हुनुहुन्छ अध्यक्ष, अब घरायसी काममा अलिकति बढी उहाँहरू बिजी हुने र पानीसँग एकदम प्रत्यक्ष उहाँहरूले सरकार राख्ने चासो बढी छ, तर नेतृत्वमा चाहिँ अरू सेक्टर जस्तै त्यस्तो अगाडि आइसक्नु भएको चाहिँ मैले देखिनँ, तैपनि उहाँहरूको इन्गेजमेन्ट त छ नेतृत्वमा, तर त्यसरी अरू सेक्टर जस्तै छ।
0: त्यस्ता महिला दिदीबहिनीहरूलाई चाहिँ सक्रिय सहभागिता गराउनको लागि चाहिँ बोर्डले कसरी काम गर्न सकिन्छ होला?
1: पक्कै पनि यो महत्वपूर्ण छ होइन, अब जसले अलिक बढी सरकार राख्छ उसको नेतृत्व हुनुपर्छ भन्ने कुरो पनि हो, त्यो कारणले गर्दा हामीले यो खानेपानीका भनौँ न अब यो यसका स्वच्छताका विषयमा हामी देखिने खानेपानी चाहिँ पाइपलाइनदेखि लिएर खानेपानी एउटा हार्डवेयर जस्तो भयो भने त्यो खानेपानीलाई सुरक्षित बनाउन स्वच्छ बनाउनलाई अर्को त्यो सँगसँगै अब सफ्टवेयरको पार्टहरू सचेतनाको पार्टहरू नि हुन्छन्। अब ती पार्टहरूमा पक्कै पनि हामीले कसरी पानी कम प्रयोग गर्ने अथवा कसरी सरसफाइ रहने भन्ने लगायतका कुराहरू हामीले गाउँ गाउँमा गएर बजारमा गर्दै गर्दा पक्कै पनि दिदीबहिनीहरूको त्यसमा उपस्थिति हामीले गराउँछौँ र त्यसपछि नै खानेपानी अब समितिमा त बिरान त एक तिहाई चाहिँ हुनुपर्छ भन्ने नै छ होइन, त्यो अनुसार समितिमा त हुनुहुन्छ तैपनि उहाँहरूलाई अलिकति बढी इन्गेज गराएर खानेपानीलाई अब गाउँमा जाने अलिक टाइम लाग्छ खानेपानी लिन जान, जसले गर्दा उहाँहरूको टाइम कन्ज्युमिङ भइरहेको हुन्छ, त्यसलाई चाहिँ खानेपानीको समय चाहिँ घटेर बचत भयो भने प्रत्यक्ष रूपमा फेरि दिदीबहिनीहरूलाई नै फाइदा पुग्छ, उहाँहरूले अरू कामहरू पनि गर्न सक्नुहुन्छ त्यस बेलामा। त्यही भएर हामीले दिदीबहिनी भन्नु महिलाहरूलाई चाहिँ खास गरी यो हामीले काम गर्ने कामहरूमा क्रियाकलापहरूमा चाहिँ उहाँहरूलाई इन्गेज गराएर उहाँहरूको सक्रिय सहभागिता चाहिँ बढाउने चाहिँ हाम्रो योजना छ।
0: कुराकानी गर्ने क्रममा पनि जोड्नुभयो यहाँले, लामो समय अगाडिदेखि खानेपानीको क्षेत्रमा नगरपालिका पनि लागिराखेको छ, पछिल्लो समयमा त हामी पनि लाग्यौँ र अझै पनि केही हदसम्म चाहिँ ती समस्याहरूको समाधान हुने चरणमा छन्, भइराखेका पनि छन्, तर नगरवासीले साँच्चीकै चाहे जस्तो सुरक्षित पानी पाउन सकेको अवस्था छैन भनिरहँदाखेरि साँच्चै अब के गर्न सकियो भने चाहिँ नगरवासीलाई चाहिँ सुरक्षित खानेपानीको व्यवस्थापन गर्न सकिएला?
1: खास गरी अब यो हाम्रो यो बजार क्षेत्रमै हेर्दाखेरि चाहिँ एउटा सहलगानी योजना चलिरहेछ होइन, त्यसलाई पनि हामीले सपोर्ट गर्ने कुराहरू, त्यसको आएका अप्ठ्याराहरू, पाइपलाइनका कुराहरू, विवादका कुराहरू होइन, त्यो हामीले सहजीकरण गरिरहेछौँ त्यसलाई पनि उभर समिति मार्फत भए तापनि। र अब त्यो खानेपानी खास गरी अब त्यो चाहिँ अब अहिले ट्रिटमेन्ट प्लान्ट भनिन्छ होइन, ट्रिटमेन्ट प्लान्ट बनेको खण्डमा चाहिँ हाम्रो उभर समितिकै जग्गा छ च्यान डाँडा भन्ने ठाउँ, त्यो ठाउँमा चाहिँ ट्रिटमेन्ट प्लान्ट बन्ने प्रक्रियामा छ। ट्रिटमेन्ट प्लान्ट बनेको खण्डमा र अब यो जुन अहिले पाइपलाइन खनिरहेको छ बजार त अहिले हेरेर पुरा भनौँ न एउटा ध्वस्त भएको देखिन्छ नि त होइन, यता पनि खनाएको छ, फुटाएको छ, उता नि फुटाएको छ, भित्र नि अब मेन रोड पनि सबै फुटाएको छ। अब यसलाई चाहिँ हामीले कम्तीमा भनौँ असार मसान्तसम्म सबै पाइपलाइन कम्प्लिट गरेर त्यो ट्रिटमेन्ट प्लान बनाउनु त अझै 6-8 महिना लाग्दैछ। अब त्यो ट्रिटमेन्ट प्लान बनेर आइसकेपछि चाहिँ यही बजारको हिसाबले चाहिँ एकदम भनौँ न हामीले अब 6-8 महिना 10 महिनापछि चाहिँ एकदम राम्रो, एक त हाम्रो पानीको मुहान पनि राम्रो छ, म अस्ति गराएँ, पानीको मुहान पनि राम्रो छ, स्रोत पनि राम्रो छ र हामीले ट्रिटमेन्ट पनि गर्न सकेको खण्डमा बजारमा चाहिँ यो 3-4-8 र 12 केही क्षेत्रमा चाहिँ हामीले एकदम राम्रै पानी खान पाउँछौँ र 8 नम्बर पनि ट्रिटमेन्ट प्लान बनाइरहनु भएको छ, अरू 4 नम्बर पनि बनेको छ र अब बन्ने योजनाहरूमा चाहिँ हामीले त्यो जुन मापदण्डहरू छ ट्रिटमेन्ट प्लान हुनै पर्ने अथवा जुन छ नि हुनै पर्ने कुराहरू त्यसलाई चाहिँ हामीले बजेट कम छ भनेर काम चलाउ हिसाबले नगरिकन एकदम कम्प्लिट हिसाबले प्रोजेक्ट गर्छौँ। त्यसो गर्दाखेरि चाहिँ अब खानेपानीमा पक्कै पनि शुद्धता हुन्छ र परिवर्तन हुन्छ भन्ने छ
0: भनेको 10 महिनाभित्रमा अब धादिङ बजारवासी र आसपासका नागरिकले सुरक्षित पानी पाउँछन्।
1: पानी चाहिँ अब अहिले तुरुन्तै कन्ट्राक्टरको भनौँ त्यो उनीहरू निर्माण व्यवसायको कुरा अनुसार चाहिँ उनीहरूले असार मसान्तभित्र जुन पाइपलाइन हामी भ्याउँछौँ र त्यो पाइपलाइनमा पानी चाहिँ हामी जोड्छौँ, जुन हाम्रो 2-3 मुहानको पानी छ अहिले सबै पानी आउनु सकेको छैन, त्यो जोड्छौँ र अब त्यो हिसाबले जुन अहिले खाइरहेको पानी चाहिँ हामीले अलिक धेरै क्वान्टिटीमा अलिक पुग्ने गरी जुन हामीले बाटो बाटोमा खोलेका छौँ नि खोला नपर्ने गरी घरभित्रैबाट मिटरबाट सञ्चालन हुने गरी सबै घरमा पानी पुग्छ भन्ने हो, त्यो पानी जोडेपछि जुन ट्याङ्कीहरू बनिसकेका छन् पुग्छ त्यसरी र गुणस्तरयुक्त अहिले हामीले भने जस्तै साँच्चै त्यस्तो पानीलाई चाहिँ हामीले अझै पनि 8-10 महिना चाहिँ कुर्नु पर्ने देखिन्छ, किनभने त्यो चाहिँ अहिले विभिन्न कारणले अब यो तेलको भाव बढेको कारणले केले गर्दाखेरि यो कन्ट्राक्टरहरूले चाहिँ टाइम भनौँ इन टाइममा नसक्ने जस्तो देखिएको अलिक पछाडि झर्थ्यो, नभए त यो अगाडि नै सक्नुपर्ने योजना रहेछ।
0: हुन्छ, हामी यो कुराकानी यो छलफलको अन्तिम चरणमा छौँ, अन्तमा चाहिँ रेडियो धादिङ 107 MHz मार्फत यो कार्यक्रम सुनेर बसिराख्नुभएका सम्पूर्ण मित्रलाई चाहिँ के भन्न र कस्तो सन्देश दिन चाहनुहुन्छ?
1: हुन्छ, एकदम धन्यवाद यहाँको रेडियोलाई पनि र यहाँलाई पनि। जुन यो अघि नै सुरुमा हामीले कुरा गर्यो बोर्ड त बनेको छ, 8-9 महिना हुँदा नि बोर्ड के हो छ छैन के गरिरहेछ भन्ने कुराहरू धेरै कुराहरू चाहिँ आएका छन् र हामीले अघि नै मैले सुरुमा जोडेको छु मुख्य गरी योजना नभइकन हामीले काम गरेको खण्डमा चाहिँ दिगो हुँदैन भन्ने छ र खास गरी हामीले खानेपानी सरसफाई स्वच्छता योजना भनेर निलकण्ठ नगरपालिका योजना बनाइरहेका छौँ, विभिन्न खालका तथ्याङ्कहरू पनि लिइसकेका छौँ, अहिले ती तथ्याङ्कहरू चाहिँ हामीले फाइनल भएको छ, यहाँको घरधुरीमा पक्कै पनि खानेपानीका सरसफाइका योजनाहरू सोध्ने फोटो खिच्ने लगायत कुराहरू सबै भएर हामीले चाहिँ वास प्लान भन्छ त्यो प्लान बन्दैछ, प्लान बनिसकेपछि हाम्रो निलकण्ठ नगरपालिकाले अब 5 वर्षमा के गर्छ त भन्ने खालको कुराहरू पनि यहाँहरूलाई हामी अब आउने आर्थिक वर्षमा त्यो उपलब्ध गराउँछौँ र एउटा योजना बनिसकेपछि बनेका कामहरू पनि दिगो हुन्छ र त्यो बनेका योजनाहरूले यहाँहरूलाई पक्कै पनि हामी बजारवासीलाई चाहिँ त्यसको आफ्नोपन हुन्छ नि त त्यो ओनरसिप पनि विकास हुन्छ त्यसरी चाहिँ अब आउने दिनमा हामीले गरेका कामहरू चाहिँ एकदम दिगो हिसाबले हामी अगाडि बढ्छौँ र सँगसँगै यो बोर्ड भनेको चाहिँ यहाँहरू भनौँ न हामी नगरवासीकै एउटा संस्था हो र यहाँहरूकै लागि नगरवासीकै लागि हामी आफ्नै लागि चाहिँ हामीले छलफल गरेर हामी कसरी राम्रो अथवा बजारवासीलाई चाहिँ अलिकति सुरक्षित पानी र सरसफाइको दिगो व्यवस्थापन गर्न सक्छौँ भन्ने चिन्तनमा सँगसँगै हुन्छौँ र यो जुन मलाई यो मौका दिनुभएको छ यसको लागि फेरि तपाईँ अर्जुनजी लगायत सबैलाई एकदम हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
0: हुन्छ, व्यस्त समयको बावजुद पनि कार्यक्रमलाई समय दिनुभयो, समय र संवादलाई यहाँलाई धेरै धेरै धन्यवाद।
1: हस्, एकदम धन्यवाद छ यहाँलाई पनि।
0: कार्यक्रम सुरक्षित पानीको आजको अङ्कमा हामीले नीलकण्ठ नगरपालिका खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डका कार्यकारी समितिका अध्यक्ष शिवप्रसाद अधिकारीसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रम सुरक्षित पानी यति नै। कार्यक्रम उत्पादनमा सहयोग गर्ने वाटर एड नेदरल्याण्ड, ज्वालामुखी गाउँपालिका र फोकस नेपाललाई धन्यवाद। अनि विशेष धन्यवाद यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण मित्रलाई। कार्यक्रम सुरक्षित पानीप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया या आफ्ना केही जिज्ञासाहरू छन् भने 01-5960 फोन गरेर हामीलाई टिपाउन सक्नुहुन्छ। आजलाई भने प्राविधिक मित्र विकल चिपाङसँगै म तपाईँको आफ्नो मित्र अर्जुन श्रेष्ठ बिदा हुन्छु। तपाईँको साता शुभ रहोस्। हवस् त, नमस्कार।

0: रेडियोधारिङ एक्सेस समय गहर्जका साथै इन्टरनेट अनलाइनको www.रेडियोधारिङ.org मार्फत संसार भरेकै साथ प्रसारण भइरहेको बेलुकी 38 बजेको खबरमा म रेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। धारिङमा भरुवा बन्दुक सहित दुईजना पक्राउ, थप अनुसन्धान हुँदै। प्लास्टिक एनिमियाबाट पीड़ित शरण गुरूङको उपचारको लागि जापानमा बस्ने नेपालीहरूबाट सहयोग, शेयर बजार आज पनि घट्यो। र निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि 1200 जना भन्दा धेरैको उपचार, छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत। अब पूरा खबर। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 11 गोला भन्ज्याङ स्थित बिरुवा डाँडा सामुदायिक वन क्षेत्रबाट दुई नाल अवैध भरुवा बन्दुक सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङको अनुसार उक्त क्षेत्रमा केही व्यक्तिले अवैध हात हतियार लुकाई छिपाई राख्ने तथा बेला बेलामा जंगली जनावरको अवैध शिकार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले हिजो सोमबार साँझ निगरानी तथा खानतलासी गर्ने क्रममा नीलकण्ठ नगरपालिका 11 गोला भन्ज्याङ निवासी 33 वर्षीय श्याम बहादुर साकियाले बारूद भरेर फायरको लागि तयारी अवस्थामा लुकाई राखेको एक थान अवैध भरूवा बन्दुक बरामद गरेको थियो। त्यस्तै गरी नीलकण्ठ नगरपालिका 9 पाल्पा भन्ज्याङ निवासी 32 वर्षीय सन्त बहादुर गुरूङले आफ्नो घरबाट ल्याई सामुदायिक वन नजिकैको झाडीमा लुकाई राखेको अर्को एक थान अवैध बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएका दुई नाल अवैध भरूवा बन्दुक सहित दुईजनालाई स्थानीयको रोहोभरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरू विरूद्ध हात हतियार तथा खर खजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढ़ाइएको छ। जिल्ला अदालत धादिङबाट दुवै अभियुक्तलाई 9 दिनको म्याद थप अनुमति प्राप्त भई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीले घटनास्थलबाट दुई नाल अवैध भरुवा बन्दुक बरामद गरेको जनाएको छ। प्लास्टिक एनिमिया जस्तो गम्भीर रूपबाट पीड़ित नीलकण्ठ नगरपालिका वडा नम्बर 9 काफलपानी गुरूङ गाउँ निवासी 24 वर्षीय शरण गुरूङको उपचारको लागि जापानमा बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन्। नीलकण्ठ नगरपालिका वडा नम्बर 9 काफलपानी घर भई अध्ययनको सिलसिलामा जापानमा बस्ने आउनुभएका भीमबहादुर गुरूङको पहलमा 38,500 आर्थिक संकलन गरिएको हो। संकलित 38,500 रूपियाँ बिरामी शरण गुरूङको खातामा जम्मा गरिएको भीमबहादुर गुरूङले बताउनुभयो। सहयोग गर्नेहरूमा सान बाबु राणा मगर, विमल मोक्तान, विमला गुरूङ, पूजा लामा दोङ, दीपा थापा मगर, सुजता राई, युवराज अधिकारी, सुनिल तामाङ, रूपराज तामाङ, सोनी मैनाली, सुजन भूषाल रहनु भएको छ। यस्तै ज्ञानो पुन, रोशन बोहरा, सुजल योगी, अनित केसी, यमुना मैनालीले आर्थिक सहयोग गर्नुभएको हो। उपचारका लागि आर्थिक अभाव झेलिरहेका शरण गुरूङलाई सहयोग पुग्ने विश्वासका साथ विभिन्न व्यक्तिहरूले स्वैच्छिक रूपमा रकम सहयोग गरेको उहाँले बताउनुभयो। हाल शरण गुरूङको उपचार जारी रहेको परिवारले जनाएको छ। उपचारको लागि 40-50 लाखसम्म लाग्ने भएकाले देश तथा विदेशमा रहेका सहयोगी मन भएका व्यक्ति तथा संघ संस्थाहरूलाई सहयोगको लागि परिवारले अनुरोध गरेको छ। शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 6.31 अंकले घटेर 2,705.45 बिन्दुमा झरेको छ। आज म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज 177 कम्पनीका शेयर घटेकोमा 80 बढ़ेका छन्। यस्तै 15 कम्पनीका शेयर भने घरबाट भएका छैनन्। आज सयपत्री हाइड्रो पावरको शेयर झण्डै 5% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र अपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेका छन्। आज नेक्स्टसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4,41 करोड़को कारोबार भएकोमा आज 355 कम्पनीका 1,07,00,000 किता शेयर 4,04,00,000 रूपियाँमा किनबेच भएको छ। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि।
4: किन नअवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गएको वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सैया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल संचालनमा ल्याएसँगै विपन्न वर्ग लाभान्वित भएका हुन्। पोर्टलमा अध्यावधिक गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल 23,456 वटा सय उपलब्ध छन्। यो संख्याको 10% अर्थात 2,356 सय पूर्णत निशुल्क उपलब्ध छन्। उपलब्ध कुल निशुल्क सय मध्ये अहिले 354 सयमा बिरामी छन्। यसरी तत्काल 2,200 सय निशुल्क उपलब्ध छन्। पोर्टलमा देशभर तत्काल उपलब्ध सय संख्या त्यसको 10% हुन आउने निशुल्क सय, अहिले प्रयोग भइरहेको निशुल्क सय र बाँकी रहेको निशुल्क सय

मन्त्रालयले पोर्टल मार्फत अस्पतालहरूमा उपलब्ध हुने अन्य सेवाहरूको अध्यावधिक जानकारी समेत उपलब्ध गराउने तयारी गरेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधान र कानूनले विपन्न वर्गका लागि दिएको सुविधा ती वर्गले पाउने अवस्था सुनिश्चित गर्न निशुल्क पोर्टल कार्यान्वयनमा ल्याइएको बताउनुभयो। नेपालको संविधानको धारा 35 प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने व्यवस्था छ। साथै सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड 2077 दफा 70 घमा अस्पतालमा उपचारको लागि आउने विपन्न असहाय व्यवहारिसे बिरामीका लागि कुल सैयाको 10% सैया छुट्टै निशुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ भन्ने व्यवस्था छ। त्यसको कार्यान्वयनका लागि अस्पतालहरूमा निशुल्क उपचार सेवा प्रभावकारी, पहुँच योग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालीको विकास गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यो निर्णय गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगत देखिएको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 दफा 54 थपिएसँगै आयोगले आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानूनी बाटो खोलेको थियो। यसअघि विधायन ऐन 2081 दफा 35 कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वत अमान्य हुँदा कानूनी रिक्तता भएको थियो। यो समस्या समाधानको लागि असार 1 गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह डीएम एमसीएस समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खोलेको छ। यस कार्यविधिले आयोगको तर्फबाट चिकित्सा शास्त्र अध्ययन गराउने शिक्षण संस्थालाई सबै तहमा स्नातकोत्तर तह डीएम एमसीएस समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गर्ने बाटो खोलेको छ। पछिल्ला केही दिन यता पश्चिम तराई क्षेत्रमा अत्याधिक गर्मी बढ़दै जाँदा जनजीवन प्रभावित बनेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम बढ़ेसँगै दैनिक गतिविधि, स्वास्थ्य सेवा, व्यापार व्यवसाय तथा कृषि क्षेत्र समेत प्रभावित हुन थालेका छन्। बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा दिउँसोको समयमा सड़क तथा बजार क्षेत्र सुनसान देखिन थालेका छन्। चर्को घाम र तातो हावाका कारण मानिसहरू अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन सक्ने अवस्था छैन। स्थानीय बासिन्दाले बिहान र बेलुकाको समयमा मात्र किनमेल तथा अन्य कामकाज गर्ने गरेका छन्। मौसमविदहरूका अनुसार पश्चिमी तराईमा वर्षा नहुँदा तापक्रम लगातार बढ़िरहेको छ। नेपालगंज, धनगढ़ी, टीकापुर, महेन्द्रनगर तथा घोराई आसपासका क्षेत्रमा दिनभरि तातो हावा चल्ने क्रम बढ़ेको स्थानीय वासीले बताएका छन्। यस्तै मध्य प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिराहा जिल्लामा पनि गर्मीको प्रभाव बढ़ेको छ। जनकपुर, वीरगंज र गौड़ क्षेत्रमा समेत दिउँसोको तापक्रम उच्च रहँदा सर्वसाधारणले कठिनाई भोगिरहेका छन्। अत्याधिक गर्मीकै कारण अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ़न थालेको छ। स्वास्थ्य कर्मीहरूको अनुसार गर्मीकै कारण चक्कर लाग्ने, टाउको दुख्ने, शरीरमा पानीको कमी, थकान, उच्च रक्तचाप, झाडा पखेला तथा हिट स्ट्रोक जस्ता समस्या लिएर बिरामीहरू उपचारका लागि पुगिरहेका छन्। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घ रोगीहरू धेरै जोखिममा रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। भारतले टेलिग्राम एपलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ। परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक हुने चिन्ताका कारण भारतले हिजो 22 टेलिग्रामलाई प्रतिबन्ध लगाएको समाचार संस्था एएफपीले जनाएको छ। गएको महिना प्रश्नपत्र सार्वजनिक भएपछि राष्ट्रव्यापी मेडिकल प्रवेश परीक्षा एनईईटी रद्द भएको थियो। यो परीक्षा अब जून 21 हुने तयार भएको छ। यस घटनाले देशभर आक्रोश फैलाएको छ र शिक्षा मन्त्रीको राजीनामा माग गर्दै विद्यार्थीहरूको विरोध प्रदर्शन समेत चर्किएको छ। यस घटनाले देशको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। एनईईटी भारतको सबैभन्दा प्रतिस्पर्धात्मक प्रवेश परीक्षा मध्ये एक हो। यो परीक्षामा 20 लाख भन्दा धेरै विद्यार्थी चिकित्सा अध्ययनका लागि प्रतिस्पर्धा गर्दछन्। भारतमा परीक्षा तयारी ठूलो उद्योगका रूपमा विकसित भएको छ र लाखौं विद्यार्थी राम्रो नतिजाका लागि वर्षौंसम्म कोचिङ सेन्टरमा अध्ययन गर्छन्। तीव्र प्रतिस्पर्धा

नियमित अवसरका कारण धेरै विद्यार्थीमा अति ठूलो मानसिक तथा आर्थिक दबाव पर्ने गरेको छ। यसै दबाव र असमान अवसरका कारण परीक्षा प्रणालीसँग सम्बन्धित असन्तोष समय समयमा देखिँदै आएको छ। जापानको केन्द्रीय बैंकले आफ्नो बेन्चमार्क ब्याज दर 31 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको छ। विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिपछि बैंक अफ जापान बीओजेले नीतिगत ब्याज दर 0.75% बढ़ाएर 1% पुर्याएको बीबीसीले जनाएको छ। यो वृद्धि सन् 1995 यताकै धेरै हो। इरान संघको अमेरिका इजरायल युद्धले जीवनयापनको लागत बढ़ाएपछि यस वर्ष अन्य देशको केन्द्रीय ब्याङ्कहरूले पनि ब्याज दर बढ़ाएका छन्। जापानले सन् 1990 दशकमा शेयर बजार र घर जग्गाको मूल्यमा आएको ठूलो गिरावट तथा आर्थिक मन्दीको सामना गर्न ब्याज दरमा व्यापक कटौती गरेको थियो। त्यसै त विगत दुई दशकदेखि जापानको बजार मूल्य घटिरहँदा र आर्थिक वृद्धि दर ठप्प जस्तै भन्दा ब्याज दर शून्यको नजिक रहँदै आएको थियो। तर ब्याङ्क अफ जापानले 17 वर्षपछि पहिलो पटक सन् 2024 मार्चमा ब्याज दर बढ़ाएको थियो। त्यसै त ब्याङ्कले ब्याज दर बढ़ाउँदै आएको छ। जापानका अर्थशास्त्री जेसपर कोलले दुई दशक लामो मन्दीपछि देश अहिले मूल्य वृद्धिको चक्रमा प्रवेश गरेको बताउनु भएको छ। जापान मध्य पूर्वको तेल र ग्यासमा अत्याधिक निर्भर रहँदै आएको छ। अहिले जापानमा इन्धनको मूल्य बढ्दा बजार भाव महँगिएको छ। हामी खबरको अन्त्यमा आएका छौं।

दुईजना पक्राउ थप अनुसन्धान हुँदै अप्लास्टिक एनिमिया बाटो पीड़ित छ रंगको उपचारको लागि जापानमा बस्ने नेपालीहरू बाँचो सहयोग शेयर बजार आज पनि बढ्यो र निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि 1200 जना भन्दा धेरैको उपचार छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत। यसका साथै अहिलेलाई खबर यति नै। भोलि बिहान 6:45 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेक बिदा हुन्छु। नमस्कार।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनसारी पसल जानै पर्छ है
2: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनसारी पसल भेटिएको
1: तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
2: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
3: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर अनि तपाईँ
4: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुच्छार बजार
1: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179070 र 9860222660

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0 5 3 3 63, मोबाइल नम्बर 98 41 26 33 83।
4: ओए सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
5: त्रिमूर्ति छ नि छैन?
4: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
5: त्रिमूर्ति छ नि छैन?
4: या आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैड ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
6: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
7: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 41 063 130 र 98 13 180 307।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।